0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 26 गते शुक्रबार, सेप्टेम्बर 11 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ कृष्ण पक्षको औंसी तिथि, बुवाको मुख हेर्ने दिन।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब लाग्ने, पूर्वाधार आयोजना मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी, उद्योग मन्त्रीमा दीपक शाह नियुक्त, खाना पकाउने ग्यासको सहज आपूर्ति बनाउने चुनौती।
1: अध्यक्ष ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष बादलद्वारा छुट्टा छुट्टै प्रतिवेदन तयार, प्रधानमन्त्रीको भ्रमण मन्त्री परिषदबाट स्वीकृत, जेएनजी आन्दोलनपछि एमाले पार्टी कार्यालय तयार, कांग्रेस र नेकपा पुननिर्माणमै।
0: स्वस्थ जनशक्ति उत्पादनका लागि पर्याप्त स्तनपान महत्वपूर्ण, स्तनपान कक्षको व्यवस्था गर्न कामकाजी महिलाहरूको माग, कानूनी रूपमा यूटीएलको लाइसेन्स खारेज।
1: चीन र कंगोमा भएका आगलागीका घटनामा 44 जनाको मृत्यु, अस्ट्रेलियाका 2,50,000 समुद्री तटीय क्षेत्रका घर बाढ़ीको जोखिममा, अमेरिकी युवालाई $5,000 दिने ट्रम्पको घोषणा,
0: र नेपाल भलिबल लीगको शीर्ष स्थानमा रहँदै अन्नपूर्ण फाइनलमा एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले युएईसँग खेल्ने, 20 एसियाडमा 211 सदस्यीय नेपाली टोली सहभागी।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब लाग्ने पूर्वानुमान गरिएको प्रसंग।
1: गत 10 भदौमा तिब्बत हुँदै भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षति, पछिको पुनर्निर्माण तथा पुनस्थापनाका लागि 7.25 खर्ब रूपियाँ चाहिने आकलन गरिएको छ। सरकारले गरेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले भोटेकोशी बाढ़ीले पुर्याएको भौतिक पूर्वाधार पुननिर्माणका लागि 7.23 अर्ब 31.52 करोड़ रूपियाँ आवश्यक पर्ने आकलन गरेको हो। हालसम्म 1,377 जनाको ज्यान गएको छ भने रसुवा, नुवाकोट, धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याइएको छ। विनाशकारी बाढ़ीले सर्वसाधारणका घर, खेत, व्यवसाय, सड़क, पुल, सुखा बन्दरगाह, मालवाहक कन्टेनर नाकामा पुर्याइएका सवारी साधन लगायत बगाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलनले यस्तो बताएको हो। सो प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्रमा पुनरुत्थानका लागि 4.73 अर्ब 57.19 करोड़ रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताका 13 वटा जलविद्युत आयोजना र 24 मेगावाटका 5 वटा सोलर प्यानल प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3.90 अर्ब 62 करोड़ 30,40,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। त्यस्तै 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ, 33 वटा मोटरेबल पुल बगेका छन् भने 4 वटा आंशिक क्षति पुगेको छ। त्यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 वटा झोलुङ्गे पुल मध्ये 53 वटामा क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि मात्रै 73.34 करोड़ 29,60,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। बाढ़ीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा 7,570 निजी घरमा क्षति पुगेको छ। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि 1.3 अर्ब 54.99 करोड़ रूपियाँ बजेट आवश्यक पर्नेछ।
0: यसैबीच भोटेकोशीको हिम बाढ़ीले सड़कसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सड़क सम्पर्क पुनः जोड़िएको छ। बाढ़ीले तहस नहस बनाएको सड़क सञ्जालमा तादी खोलाले थपेको अवरोध हटाउँदै नेपाली सेनाले 72 घण्टाको रनिङ टाइममा बेली ब्रिज निर्माण गरेर रसुवाको लाइफ लाइन पुनः सञ्चालनमा ल्याएको हो। तादी खोलामाथि पुल भनेपछि गल्छीदेखि देवीघाट त्रिशुली हुँदै मैलुङ स्याप्रुबेसी र रसुवागढ़ीसम्मको सड़क सम्पर्क पुनस्थापित भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण हिमबाढ़ीले रसुवातर्फ जाने सड़क र पुलमा क्षति पुर्याएपछि उत्तरी रसुवाको बाहिरी जिल्लासँगको स्थल सम्पर्क प्रभावित भएको थियो। सीआईएनसँग कुराकानी गर्दै विपद व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
3: 13-17 करोड़ सब चाहिँ फेला परेको छ। त्यसमा 5,000 भन्दा बढी चाहिँ मिसिङ हुनुहुन्छ। त्यो मिसिङमा चाहिँ अब हामीले भेरिफाई गर्दैछौँ केही डेट जस्तो डेड बडी पहिचान नभएका डेड बडीहरू पनि हुन सक्नुहुन्छ। त्यो अब बिस्तारै पछि डिएनए टेस्टबाट पहिचान भएपछि मात्र हामीले मिसिङमा हटाउनु पर्ने हुन्छ। त्यहाँ अस्तिदेखि यो एग्रो ब्रिज चाहिँ जडानको क्रममा थियो देवीघाटमा यो नुवाकोटको आज सुचारू भएको छ। अब त्यहाँ एफआईआर चाहिँ सञ्चालन गर्न सक्ने अवस्था छ।
0: नुवाकोटको त्रिशुली स्थित नेपाली सेनाको नम्बर 14 वाहिनी अड्डाको इन्जिनियरिङ टोलीले सड़क विभाग तथा स्थानीय तहसंघको समन्वयमा तादी खोलामा 57.9 मिटर लामो र 5.5 मिटर चौडा एक्रो ब्रिज निर्माण गरेको हो। कुल 60 टन भार वहन क्षमता रहेको पुल हिजोदेखि सवारी साधनका लागि समेत संचालनमा ल्याइएको छ। सेनाले भदौ 20 गतेबाट उक्त पुल निर्माण कार्य शुरू गरी 72 घण्टामै तयार गरी स्थानीय तह र आयोजनालाई पुल हस्तान्तरण समेत गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको छ। यसैबीच नुवाकोट बेत्रावतीको चण्डिका श्रेष्ठ रसुवा बाढ़ीमा परि बेपत्ता हुनुभयो। भदौ 10 गतेको बाढ़ीसँगै बेपत्ता श्रेष्ठ 8 दिनसम्म नभेटिएपछि परिवारले कुशको शव बनाएर दाह संस्कार गरिसकेका थिए, तर क्रिया बसेको 4 दिनमा उहाँ सकुशल भेटिनुभयो। सशस्त्र प्रहरी बल 11 नम्बर गुल्मबाट खटिएको टोलीले 64 वर्षीय श्रेष्ठलाई घरको 4थो तलाबाट उद्धार गरेको थियो। अस्पतालले आईसीयूमा उपचार भइरहेको उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको छ।
1: प्रभावित भइरहेका बेला नागरिकले खाना पकाउने एलपी ग्यासको समस्या झेलिरहेको भन्दै वितरण प्रणाली चुस्त बनाउन तथा बजार अनुगमनका लागि सांसदहरूले सरकारको ध्यानकर्षण गराएका छन्। प्रतिनिधि सभामा आकस्मिक सुन्नी तथा विशेष समयमा सांसदहरूले ग्यास अभावसँगै रसुवा हिमबाढ़ी पछिको उद्धार तथा पुनर्निर्माण प्रभावकारी रूपमा अगाडि बढ़ाउन माग गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका महामन्त्री समेत रहनुभएका विपिन कुमार आचार्यले रसुवा बाढ़ी पछिको पुननिर्माण शीघ्र अगाडि बढ़ाउन माग गर्नुभयो। आचार्यले गत वर्षको जेएनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचनाको पुननिर्माणमा भइरहेको ढिलाइमा पनि सरकारको ध्यानकर्षण गराउनु यसैबीच विपक्षी दलहरूले भने रसुवाको भोटेकोशी बाढ़ी पछिको उद्धार राहत र पुनरुत्थानका लागि सरकारले आवश्यक प्याकेजमा काम गर्नुपर्ने माग गरेका छन्। सरकारले गरिरहेको काम पर्याप्त नभएको भन्दै जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै अघि बढ़नुपर्ने विपक्षी दलको निष्कर्ष रहेको छ। काँग्रेसकी प्रमुख सचेतक बासना थापा
4: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौँ। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो भन्ने कुरा पनि यहाँ कुरा भयो। र सर्वदलीय बैठक बस्दै गर्दाखेरि केही बुदाहरू हामीले बनाएको थियौं त्यो क्षेत्रमा गर्ने कामहरूको, त्यो क्षेत्रमा जुन हामीले एउटा 9 बुदे जस्तो गरेर एउटा बुदा बनाएको थियौं त्यो बुदामा कति कार्यान्वयन भयो र कति हुन बाँकी छ र यसलाई अब अगाडिको दिनहरूमा कसरी अगाडि बढ़ाउने भन्ने कुरामा चाहिँ छलफल भयो। सत्तापक्षको सभापतिज्यूले पनि सदनबाट भन्नुभएको थियो विशेष संसदीय समिति गठन गर्ने भनेर, त्यो प्रक्रियामा पनि कसरी जाने अगाडि त्यहाँनिर छलफल भयो।
0: अब प्रधानमन्त्रीको अमेरिका भ्रमणको प्रसंग। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण मन्त्री परिषदले स्वीकृत गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्र संघको 81 महासभामा आगामी असोज 6-10 गतेसम्म सहभागी हुने प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरिएको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत अन्तर सरकारी उपसमिति आईजीएससीको बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको पनि बताउनुभयो।
5: पहिलोमा संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने भारतको नयाँ दिल्लीमा आयोजना हुने अल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटी आईजीएससी को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने, गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने, शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल भक्तपुर र सदस्यमा श्री रामचरण सापकोटा मकवानपुर एवं महिला सदस्यमा श्री विष्णु घिमरे रिमाल काठमाडौँलाई नियुक्ति गर्ने।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पर्याप्त पोषणका लागि स्तनपानको महत्व।
6: अब बच्चा हामीले ढिलो गर्यौं भने बिस्तारै शिशुमा चाहिँ रगतको चिनीको मात्रा कम हुँदै गएपछि शिशु सुस्त हुँदै जान्छ, अनि पछि हामीले शुरू गर्दा चाहिँ शिशुले त्यति मजाले नतान्न सक्छ र आउने क्रम पनि कम हुँदै जान्छ।
1: पूर्वाधार आयोजना मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी, अध्यक्ष ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष बादलद्वारा छुट्टा छुट्टै प्रतिवेदन तयार, जेएनजी आन्दोलनपछि एमाले पार्टी कार्यालय तयार, कांग्रेस र नेकपा पुनर्निर्माणमै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ, बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
12: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री 6 असोजमा न्यूयोर्क जाने, भोटेकोसी विपदलाई विश्व मंचमा उठाउन विज्ञ र कूटनीतिक
1: आयोगको सुझाव शीर्षकमा खबर प्रकाशित छ भने साढे पाँच महिनामै दुई मन्त्रीको राजीनामा उद्योग मन्त्रीमा शाह नियुक्त शीर्षकको अर्को खबर प्रकाशित छ। झण्डै दुई तिहाई बहुमतको सरकार गठन भएको साढे पाँच महिनामै अर्को मन्त्रीले पनि राजीनामा दिनुभएको छ। हिजो मात्रै संसदीय समितिमा ग्यास उद्योग बुधबार मात्रै संसदीय समितिमा ग्यास उद्योगीहरूको पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिनुभएकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हिजो राजीनामा दिनुभयो। उहाँको ठाउँमा हिजो नै प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी चारबाट निर्वाचित दीपक कुमार शाहलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ। ओलीको प्रतिरक्षा गर्दै बादलले लिखित चुनाव समीक्षा र पुनर्गठन सम्बन्धी छुट्टै प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। महासचिव शंकर पोखरेलमाथि आरोप, पार्टीमा अन्तध्वंस मचाउन खोजिँदैछ भन्ने विषय पनि प्रकाशित छ भने तर विपन्न बबिताहरू सड़कमै बच्चा जन्माउन विवश शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा भोटेकोशी बारीको पुननिर्माणका लागि सवा सात खर्ब चाहिने शीर्षकको खबर छ। छोटो पूर्वाधार आयोजनाको मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। तीन महिनाभित्र मुद्दा किनारा लाग्नुपर्ने, पुनरावेदनका लागि सर्वोच्चले विज्ञ न्यायाधीश राखेर विशेष इजलास बनाउनुपर्ने व्यवस्था सहितको विधेयकको मसौदाको तयारी भइरहेको छ। आजको नागरिक दैनिकको पहिलो पृष्ठमा चुरे उदिन्दा संकटमा मधेस शीर्षकमा उपेन्द्र यादवले बाह्रबाट खबर लेख्नु भएको छ। त्यस्तै उद्धार र राहतमा सम्बन्य अभाव शीर्षकमा पनि खबर छ भने यी मैत्री बन्द स्थानीय सरकार शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै नागरिकको भित्री पृष्ठमा हानि तथा नोक्सानी कोषमा नेपाललाई सहयोग गर्न विकल्प खोजिँदै शीर्षकको खबर छ। साढे तीन हजार बाढ़ी पीड़ित होल्डिङ सेन्टरमा शीर्षकमा भुवन शर्माले खबर लेख्नु भएको छ। भदौ दश गते आएको भोटेकोशी बाढ़ीबाट घरबार विहीन भएका र उद्धार भएका मध्ये 3,685 जना अझै पनि विभिन्न स्थानको होल्डिङ सेन्टरमा आश्रय लिन बाध्य भएका छन्।
13: गोर्खापत्र दैनिकको भित्री पन्नामा कृष्ण भीरको दीर्घकालीन समाधान टनेल शीर्षकमा नारायणगढ़बाट लेखिएको खबर छापिएको छ। देशकै प्रमुख राजमार्ग पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा देखिएको पहिरो र सड़क भासिने समस्याको दीर्घकालीन समाधानको खोजी भइरहेको छ। राजमार्ग भन्दा तल त्रिशुली नदीको कटान र त्यसको माथिल्लो भागमा देखिएको चिराका कारण कृष्ण भीरमा पहिरोको जोखिम बढ़ेको उल्लेख गरिएको छ। पूर्व सांसद तामाङलाई साढे पाँच वर्ष कैद शीर्षकमा अर्को खबर छ। जिल्ला अदालत काठमाण्डौले सिभिल सहकारी ठगी प्रकरणमा संविधान सभा सदस्य समेत रहेका इच्छाराज तामाङलाई पाँच वर्ष छ महिना कैद सजाय सुनाएको छ। सरकारसँग हातेमालो गर्दै राजनैतिक दल शीर्षकमा शम्भु दंगालले लेख्नु भएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा पुराना दलहरू 23 भदौको कुरा गर्दैनन्, सरकार 24 भदौबारे बोल्दैन शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छापिएको छ। पुराना राजनैतिक दलहरू 24 भदौको विध्वंसले आन्दोलनको वैधतामाथि प्रश्न उठाउँछन् भने अहिलेको सरकार र रासोपा नेताहरू 23 भदौको दमनमाथि जोड़ दिँदै पुरानो राजनैतिक व्यवस्थाको असफलता र त्यसपछिको परिवर्तनको औचित्य स्थापित गर्न चाहन्छन्। अस्पताललाई तिर्न 1200 रूपियाँ नपुग्दा सड़क पेटीमै सुत्केरी शीर्षकमा विद्यानन्द रामले राजविराजबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा अरू खबर छापिएको छ। जेएनजी सहितका शालिगको काम नसके अनावरणमा हतारो, मूर्तिकारकै थिएन सहमति शीर्षकमा समर्पण श्रीले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ वित्तीय सहायता दिन लस एण्ड ड्यामेजको सकारात्मक शीर्षकमा लेखिएको छ भने कानूनी रूपमा यूटीएलको लाइसेन्स खारेज, प्राधिकरणको निर्णय अझै आएन शीर्षकमा सजना बरालले लेख्नु भएको छ। नवीकरण शुल्क र बकेउता रकम नबुझाएपछि युनाइटेड टेलिकम लिमिटेड यूटीएलको अनुमति पत्र कानूनी रूपमा स्वत खारेज भएको हो। यूटीएलको लाइसेन्स नवीकरण म्याद 19 भदौमा सकिए पनि नियामक नेपाल दूरसंचार प्राधिकरणले यसबारे कुनै आधिकारिक निर्णय वा सार्वजनिक सूचना प्रकाशन गर्न नसकेको उल्लेख गरिएको छ। नेप्सेमा बिहीबार पनि दोहोरो अंकको गिरावट शीर्षकमा अर्को खबर छापिएको छ भने आर्थिक कारोबार दैनिकमा बाढ़ी पीड़ितको साझा चिन्ता, अब कहाँ बस्ने शीर्षकमा स्थलगत रूपमा लेखिएको रिपोर्ट छ। सरस्वती ढकालले लेख्नु भएको हो। बेत्रावतीबाट जीवनको कमाई लगाएर बनाएको घर बाढ़ीले बगाइदिएको छ। बाल बच्चाको पठन पाठन कसरी अगाडि बढ़ाउने, छानो कसरी, कहाँ र कस्तो हाल्ने, सरकारले हामीलाई के गर्छ, कसरी बाँकी जीवन चलाउने, प्राय त्यो बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरूको साझा विचार र समस्या रहेको खबरमा उल्लेख गरिएको छ।
12: साझा खबरमा अब विदेशका खबर। चीनको पूर्वी बन्दरगाह शहर छिन्दाओमा मरमतका लागि राखिएको विदेशी मालवाहक जहाजमा भीषण आगलागी हुँदा कम्तीमा 20 जनाको मृत्यु भएको छ। चिनिया सरकारी संचार माध्यमका अनुसार जहाजमा कुल 42 जना रहेका थिए, तीमध्ये 12 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यसैबीच कंगोको विद्रोही नियन्त्रणमा रहेको पूर्वी शहरमा भीषण आगलागीमा कम्तीमा 24 बालबालिकाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। आगलागीमा 2 विद्यालय ध्वस्त हुनका साथै 300 काठले बनेका घर जलेर नष्ट भएका छन्। मृत्यु हुनेमा 19 छात्रा र 5 छात्रा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। समुद्रको सतह निरन्तर बढ़ेको कारण सन् 2100सम्ममा 2,50,000 भन्दा बढ़ी तटीय क्षेत्रका अस्ट्रेलियन घर बाढ़ीको जोखिममा हुने एक अध्ययनले बताएको छ। प्रतिवेदनमा बढ़दो समुद्री सतह र आँधी बेहरीले 21औं शताब्दीमा राष्ट्रिय अर्थतन्त्रलाई 8,55 अर्ब अस्ट्रेलियन डलर बराबरको क्षति हुने पनि प्रतिवेदनले उल्लेख गरेको हो। प्रतिवेदनले सन् 21

0: साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रिमियर कपको उपाधि भिडन्तमा तेस्रो पटक युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। मलेसियामा चलिरहेको प्रतियोगिता अन्तर्गत बिहिबार भएका दुईवटै सेमी फाइनलमा नेपाल र युएई विजयी हुँदै उपाधिका लागि एक आपसमा प्रतिस्पर्धा गर्न लागेका हुन्। एसीसी प्रिमियर कपको शनिबार हुने फाइनलमा विजयी हुने राष्ट्रले आगामी एसिया कपमा छनौट हुनेछ। नेपाल र युएईले दोस्रो पटक एसिया कपमा स्थान बनाउने योजनामा छन्। युएई लगातार दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यका साथ नेपाल विरूद्ध प्रतिस्पर्धा गर्नेछ। गत संस्करणको फाइनलमा नेपाललाई हराउँदै युएई पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो। सन् 2023 मूलपानी माथिल्लो मैदानमा भएको फाइनलमा युएईलाई हराउँदै नेपाल पहिलो पटक एसिया कपमा पुगेको थियो। अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनभीएलमा हिजो फाइनलमा प्रवेश गरेको छ। अन्नपूर्णले लीगमा 12 अंकका शीर्ष स्थानमा रहँदै अन्तिम दुई स्थान पक्का गरेको हो। लीगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान रहेको छ। कर्णालीले लीगमा हिजो मधेसलाई 3-1 को सेटमा हराउँदै प्ले अफमा स्थान सुरक्षित गरेको छ। 20 एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपालबाट आधिकारिक रूपमा 211 सदस्यीय टोलीको सहभागिता रहने भएको छ। आगामी 3-18 असोजसम्म जापानको नागोया र आइसीमा हुने एसियाडमा नेपालले 22 खेलमा भाग लिन लागेको छ र संस्कृति इन्टरनेशनल स्कूल र प्रिमियर इन्टरनेशनल आईवी वर्ल्ड स्कूल प्रथम आईडब्ल्यूएस बास्केटबल प्रतियोगितामा हिजो फाइनलमा प्रवेश गरेका छन्।
1: स्तनपानका लागि नीतिगत र व्यवहारगत व्यवस्थामा सुधारको आवश्यकता। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर दमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: तीन महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब स्तनपान र यसको प्रभावको कुरा। शिशु जन्मिने बित्तिकै आमाको दूध खुवाउन शुरू गर्नु महत्वपूर्ण मानिन्छ। यसका लागि सरकारले नीतिगत र व्यवहारगत व्यवस्था गरे पनि पर्याप्त स्तनपानका लागि सबै चुनौती हटिसकेका छैनन्। पर्याप्त स्तनपानको महत्व र यसका लागि गरिएका प्रयास प्रभावकारी हुँदै गएका छन्।
6: शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर विभिन्न समस्याले नियमित स्तनपान गराउन नसक्ने अवस्था महिलाहरूले भोग्नु परेको छ। कामकाजी महिलाहरूले स्तनपान गराउन कठिनाई भोगिरहेका छन्। रेडियो गुरूबाबा बर्दियाबाट बिन्दु चौधरीको रिपोर्ट।
7: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुत्केरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
8: बोतलको दूध खुवाऊ अनि एक हप्ता पछि धीरे धीरे आए लागल।
7: बाँसगढीकै सिर्जना रसाइली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानुपर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
9: बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन अनि एकदमै अब कुनामा अब हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ।
7: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले सुत्केरी विदा दिए पनि 6 महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ।
6: जन्मेको पहिलो 6 महिनासम्म शिशुलाई आमाको दूध बाहेक अन्य पानी वा आहार केही नदिकन केवल स्तनपान गराउनुलाई पूर्ण स्तनपान भनिन्छ।

0: यसले शिशुको शारीरिक तथा मानसिक विकास गराउँछ, रोगबाट बचाउँछ र आमाको स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ। स्तनपान बारेमा आमाहरू सचेत बन्दै हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक छ भन्ने सवालहरू उठ्दै कार्यान्वयनमा समेत आउन थालेको छ। रेडियो टीकापुरबाट दुर्गा देवकोटाको रिपोर्ट।
1: आमा र बच्चाको निरोगी स्वास्थ्यका लागि स्तनपान महत्वपूर्ण हो। स्तनपान अनिवार्य भएकाले हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक रहेको र स्तनपानका लागि सहज वातावरण बनाइदिनुपर्ने टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ।
2: स्तनपान आमा र बच्चाका लागि एउटा खोपको काम गर्छ। स्तनपानले बच्चा एउटा दिमागिलो निरोगी सुन्दर बच्चा हुनको लागि स्तनपान गराउन अति नै जरुरी छ।
1: टीकापुर अस्पतालमा स्तनपान कक्ष नभए पनि टीकापुर नगरपालिका पालिकामा रहेका अन्य स्वास्थ्य संस्थामा पोषण कर्नर स्तनपान कक्षको व्यवस्था गरिएको छ।
0: यदि जन्मेदेखि 23 महिनासम्मका सबै बालबालिकालाई राम्ररी स्तनपान गराउन सक्ने हो भने उनीहरूको बौद्धिक क्षमतामा सुधार, विद्यालयमा उपस्थिति बढ्नुका साथै वयस्क उमेरमा उच्च आमदानी गर्न सक्छन्, निरोगी हुन्छन्। डाक्टर कल्पना उपाध्याय सुवेदी एक प्रमुख बालरोग विशेषज्ञ पनि हुनुहुन्छ, जसले नेपालमा पहिलो ह्युमन मिल्क बैंक अमृत कोष स्थापनामा नेतृत्वदायी भूमिका खेल्नुभयो।
3: जन्मिने बित्तिकै चाहिँ शिशु रुन्छ, त्यति बेला चाहिँ बच्चा एकदम एक्टिभ हुन्छ, चलिरहेको हुन्छ। त्यति बेला हामीले दुध खुवाउन सक्यौँ भने उसले दुध जुन दुध निस्किन आमाको दुध निस्किनलाई पनि बच्चाले जति तान्यो त्यति निस्किने हो नि। त्यो बेला चाहिँ बच्चा एकदमै एक्टिभ हुन्छ, उसले तान्यो भने आमाको दुध बन्दै जान्छ र अनिखेर पछिलाई पनि सजिलो हुन्छ। अब बच्चा हामीले ढिलो गऱ्यौँ भने बिस्तारै शिशुमा चाहिँ रगतको चिनीको मात्रा कम हुँदै गएपछि शिशु सुस्त हुँदै जान्छ अनि पछि हामीले सुरु गराउँदा त शिशुले त्यति मजाले नतान्न सक्छ र आउने क्रम पनि कम हुँदै जान्छ।
0: पूर्ण स्तनपानका लागि सचेतनाका साथै नवजात शिशुलाई स्तनपान गर्ने वातावरण बनाउन सबैले सहयोग गर्नुपर्दछ। स्तनपान सम्बन्धी भ्रमहरू छन् भने त्यसलाई हटाउने काम संचार माध्यमले गर्नुपर्दछ। दीपक आचार्य, CIN, काठमाडौँ।
4: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: भोटेको सिवारीपछिको पुननिर्माण 7 खर्ब 23 अर्ब लाग्ने, पूर्वाधार आयोजना मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी, उद्योग मन्त्रीमा दीपक शाह नियुक्त, खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउने चुनौती,
4: अध्यक्ष ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष बादलद्वारा छुट्टा छुट्टै प्रतिवेदन तयार, प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्री परिषदबाट स्वीकृत, जेएनजी आन्दोलनपछि कांग्रेस र नेकपा कार्यालय पुनर्निर्माणकै क्रममा,
5: स्वस्थ जनशक्ति उत्पादनका लागि पर्याप्त स्तनपान महत्वपूर्ण, स्तनपान कक्षको व्यवस्थापन गर्न कामकाजी महिलाको माग, कानूनी रूपमा यूटीएलको लाइसेन्स खारेज,
4: चीन र कंगोमा भएका आगलागीका घटनामा 44 जनाको मृत्यु, अस्ट्रेलियाका 2,50,000 समुद्री तटीय क्षेत्रका घर बाढ़ेको जोखिममा,
5: र नेपाल भलिबल लीगको शीर्ष स्थानमा रहँदै अन्नपूर्ण फाइनलमा एसएससी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएसँग खेल्ने, विश्व एसियाडमा 211 सदस्य नेपाली टोली सहभागी।
4: साझा खबर कन्तीमा कार्टुन नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ उद्योग मन्त्रीको अस्थिको अभिव्यक्ति, सोही अभिव्यक्तिका कारण अघिल्लो मन्त्रीले राजीनामा दिनु परेको र नयाँ मन्त्री नियुक्त भएको अवस्था छ, र सामाजिक सञ्जाल होस् या विभिन्न क्षेत्रमा पुग्दा अझै पनि खाना पकाउने ग्यासको सिलिण्डर नपाएको भनेर विभिन्न प्रकारका असन्तुष्टिहरू आउने क्रम रोकिएको छैन। एउटा खुल्ला ठाउँ जस्तो देखिन्छ, त्यसको ठिक मुनिपट्टि भित्तामा अडिस लगाएर एकजना व्यक्ति त्यहाँ बसेका छन् र पछाडिपट्टि सिलिण्डर छ जो खाली जस्तो देखिन्छ, त्यसैमा अडिस लगाउँदै गरेका एकजना व्यक्तिले मोबाइलमा केही हेर्दैछन् र भन्दैछन्, माथि यस्तो लेखिएको छ,
6: टाइट ग्यास आयो कि भनेको त राजीनामा पो रहेछ।
5: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लिटप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: नमस्कार. कार्यक्रम हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम हेलो सांसदमा विशेषत संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्नको लागि संवाद तथा अरू विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं. देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्. आजको कार्यक्रम हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र यो बाढ़ी पछिको प्रभाव राहत तथा उद्धारका लागि सांसदहरूको भूमिकाको बारेमा छलफल गर्दैछौ. शुरूमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कडेलसँग साथी सन्तोषी रावल कुराकानी गर्दै हुनुहुन्छ. धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षति र प्रभावको बारेमा संवाद केन्द्रित छ.
2: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 4-5 सय घरहरू प्रभावित छन्, घर पुरिया छन्. त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ. 4-5 सय चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टर बसेका छन्, कति आफ्ना सरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अरू ठाउँमा छ भने ती घर बसेका छन्। त्यस्तो
3: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
2: धादिङमा पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ. अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई. त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ.
3: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
2: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन. होइन, अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तात्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन. बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ. बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन. आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु. अहिले अब बच्चा बच्चीहरूको पढाइ सब लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु.
3: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
2: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ. धादिङ जिल्ला पनि म चाहिँ दक्षिणी बेल्टको हो, त्रिशुली वारीकै. त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ. त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ. यसो हिउँदमा गाडी जान्छ, तर बर्खामा गाडी जाँदैन. अहिलेको गाडी रोकिएको स्थिति छ, 3 महिना 4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ.
3: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
2: त्यही हो चाहिँ धादिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत चाहिँ यता आयो. पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ. धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन. हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ. नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ. त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद.
3: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ. अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
2: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन. अब DTIको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ. उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन. एउटा त समानुपातिक, त्यसो पनि प्रतिपक्षी
3: बोलेको
2: कुराहरू बोल्न होइन, बोल्न त बोल तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन्, नसुन्ने होइन. तर सरकारमा हाम्रो पहुँच छैन।
3: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा घसघस आउने त तपाईँलाई हो नि त जनताले, होइन? जनता सामु चाहिँ तपाईँले यी कुराहरू कसरी,
2: होइन, जनता सामु त भनिराखेका छौँ हामीले त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ। जस्तो अहिले चाहिँ यो कृष्णभीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ। काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ। त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनुपर्छ पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनुपर्छ। त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ यातायात प्रणालीबाट, धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ। त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै 6 लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ। त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ।
4: स्थानीय ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
5: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
4: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
6: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
5: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
2: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
7: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँ

0: जस्तो नीति तथा कार्यक्रम आयो त्यसमा यसरी जानुपर्छ भनेर सरकारलाई सल्लाह दियो, बजेट आयो, त्यस्तै गरी चाहिँ अब सरकारका अन्य किसिमका जुन चाहिँ नीतिहरू अन्य किसिमका ऐन कानूनहरू आउँछन् त्यसमा यसरी जाँदा उपयुक्त हुन्छ र भनेर हामीले त प्रतिपक्षको हिसाबले सल्लाह दिने हो। अब त्यसलाई मान्य नमान्ने त त्यही सरकार पक्षको भूमिका हुन्छ। दुई तिहाईको सरकार छ, अरूको किन चाहियो भन्ने चाहिँ त्यो चाहिँ लागेको हुन्छ उहाँहरूलाई। चाहिँ त्यसो भए हुनाले हाम्रा कुरा कति ल्याएछन् कति ल्याएछन् मनमा के छ देखिने गरी चाहिँ त्यस्तो स्वीकार भए जस्तो लाग्दैन। बाहिर अब देखाउनलाई त अप्ठ्यारो पनि हुने होला नि त, प्रतिपक्षको कुरो मान्यो भन्ने होला होइन। जायज कुरा भनेको कुरो कुनै न कुनै त लागू नगरी सुखै छैन हेर्नुहोस्। तर चाहिँ अब तत्कालै लागू गरेर देखाउँदाखेरि चाहिँ अप्ठ्यारो महसुस हुन्छ नि त, सत्तामा हुँदा त जसलाई पनि त्यो लाग्छ फेरि।
1: जस्तो संसदमा नागरिक सरोकारसँग जोडिएका थुप्रै विधेयकहरू विचाराधीन छन्, किनमा संशोधन प्रस्ताव दर्ता गर्दा तपाईँले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको भावना वा विज्ञहरूको रायलाई कसरी समेट्नु भएको छ नि?
0: अब संसदको चाहिँ त्यहाँ आएका ऐन कानूनहरू ठ्याक्कै निर्वाचन क्षेत्रका जनतासँग जोड्न कतिपय कुराहरू मिल्दैन होइन, कतिपय मिल्छ कतिपय मिल्दैन। अब विज्ञहरूसँग राय लिने कुरो त त्यो सामान्य कुराहरू त्यो लिइनै हालिन्छ, विज्ञहरूसँग राय लिने अध्ययन गर्ने चाहिँ अब डकुमेन्टहरू अरू अध्ययन गर्ने, पुराना ऐन कानून अध्ययन गर्ने, नयाँ विधेयक अध्ययन गर्ने, त्यो अनुसार सुझाव दिने कुरा हुन्छ।
1: जस्तो अब पछिल्लो समय संसद विधेयक निर्माणमा पनि राजनैतिक दाउपेज र कुराकानीमै बढी अल्झिएको आरोप लाग्ने गरेको छ होइन। संसदलाई साँच्चीकै जनताको आवाज बुलन्द गर्ने र द्रुत गतिमा कानून बनाउने थलो बनाउने तपाईँले तपाईँको व्यक्तिगत भूमिका के छ त्यसमा चाहिँ?
0: तपाईँले जुन पहिले भन्नुभएको छ त्यस्तो छैन संसद। संसद त्यहाँ त्यहाँ दुई तिहाई भए हुनाले गर्दाखेरि त्यो आवाज त प्रतिपक्षीको आवाज त सबै सरकारका जम्मै कुरो जताको ततै समर्थन गर्ने त प्रतिपक्षीको ड्युटी होइन नि त। प्रतिपक्षीको ड्युटी त सरकारका कमी कमजोरीहरू देखाइने नै हो, त्यस कारणले त्यो देखाएको हो। त्यसलाई अब कसरी दुनियाँले कसरी बुझाएछन् चाहिँ दाउपेज, त्यो दाउपेज साउपेज केही छैन, दाउपेज लाग्दैन लाग्दैन अहिले। अब बाँकी रह्यो चाहिँ नीति निर्माणमा चाहिँ आवाज उठाउने सहयोग गर्ने कुराहरू, अब समितिका कामहरूमा सहभागी हुनु पर्यो त्यसमा। यो अहिले तपाईँसँग कुरा गर्दा गर्दै अब अर्को बैठक छ त्यही समितिको, त्यसमा जानुपर्नेछ। अब यो अहिलेको यो भोटेपछि सम्बन्धी अर्थ समितिले एउटा उपसमिति बनाएको छ, त्यही उपसमिति अन्तर्गत चाहिँ काम गर्ने कुराहरू अब त्यसमा लाग्ने हो। त्यस्तै गरी विभिन्न विधेयकहरू चाहिँ आफ्नो समितिमा आउँछन्, ती समितिमा को विधेयकहरूमा त्यहाँ छलफल गर्ने हो। विधेयकहरूमा संशोधनका कुरा हलमा आउँछ, त्यसमा बोल्ने कुराहरू र आम नीति निर्माणको कुरा र सरकारमाथि हाम्रो चाहिँ ड्युटी भनेको सरकारमाथि निगरानी राख्नु पनि हो प्रतिपक्ष दलहरूको भूमिका, त्यसमा हामी काम गरिरहेका छौँ।
1: जस्तो जति पनि अब सरकार परिवर्तन भइरहने तर जनताका आधारभूत समस्या उस्तै रहने अवस्थाको मुख्य जिम्मेवार राजनीतिक दल हुन् कि प्रणाली?
0: परिवर्तन भएको छ, जनताको आवश्यकता पुरै पुरा भएको छैन, त्यो पाटो मान्छु मैले होइन। संसारका अरू देशहरूको तुलनामा चाहिँ हामी त्यति विकसित हुन सकेका छैनौँ मान्छु। अनि जनताको आवश्यकता, हिजो म जुन बेला यहाँ काठमाडौँ एसएलसी दिन काठमाडौँ आउनु पर्थ्यो, म हिँडेर आउनु पर्थ्यो, कति दिन लगाएर आउनु पर्थ्यो, त्यति बेलाको जनताको आवश्यकता र अहिलेको जनताको आवश्यकता उस्ता उस्तै भन्ने हुन्छ त। उस्ता कहाँ उस्ता उस्तै छ, अहिलेको विश्व परिवेश परिवर्तन अनुसार त्यो अनुसार चाहिँ भएन भन्ने कुरो चाहिँ एउटा चिज हो। त्यो कुरो त्यसमा अब हाम्रा साधन स्रोतका सीमितता पनि छन्, हाम्रा ज्ञानका सीमितता पनि छन्, त्यसमा राजनैतिक पार्टीहरूको पनि केही कम कमजोरी होला, नेताहरूका पनि केही कम कमजोरी होलान् र समग्र चाहिँ सीमाको कारणले पनि समस्या भएको छ।
2: नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँगको कुराकानीपछि अब हामी एकैछिन रसुवातर्फ लाग्दैछौ। रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यसँग भोटेकोशी बाढ़ी र बाढ़ीपछिको प्रभाव र सरकारवाला निकायसँगको समन्वयमा सांसदको भूमिकाको बारेमा हामीले कुराकानी गरेका छौं।
3: यी समय हाम्रो सुरुङमा उतारको कुराहरू ढिला भएको थियो, प्रहरी अप्ठ्याराहरू ती चुनौती आफ्नो साथमा छँदै थिए। यो चुनौतीका बावजुद अहिले चाहिँ डेडिकेटली तलिलको रेस्क्यु कामहरू भइरहेका छन्, हरेक दिन प्रोग्रेस छ, यो नै हाम्रो लागि सुखद कुरा हो। अहिले पछिल्लो समयमा अब अरू जरा अरू उद्धार गर्ने कामहरू टनलदेखि बाहेक मोटामोटी धेरैहरूको भएको छ। रातको विषयमा कस्तो छ भन्दाखेरि अहिले पनि रसो जिल्लाको 27 वटा मध्ये 13 वटाको सड़क सञ्जाल टुटेको छ। पुनस्थापना र पुननिर्माणका कुराहरू जोडिँदै आउने अवस्था छ। सरकारले यसको विषयमा गम्भीरता

0: अगाडि बढिसकेपछि अहिले चाहिँ काठमाडौँमा 22 मकरमा 580 जनाकै हुनुहुन्छ।
1: यसरी संयोजनकारी भूमिका खेल्दै गर्दाखेरि यो वैकल्पिक बाटो भएर रसुवा कति पटक जानुभयो यो 10 गति पछाडि?
0: म 2 चोटि गइसकेँ।
1: त्यो बाटो हिँड्दै गर्दाखेरि पुङपुङ खोला पुग्दा र त्यो एउटा सांसदको रूपमा तपाईँले खेलिराखेको भूमिका के छ?
0: यस्तो भयो, यो हामीले 13 गते फेरि मुख्यमन्त्री सहित विपदको निर्णयहरू गरेर बस्यौं होइन। मुख्यमन्त्री नै रसुवा जिल्लाको भूभागमा बसिकन हामी सिटी कार्यालयमा बसेर प्रशासन कार्यालयमा बसेर हामीले यो विषयमा निर्णयहरू गरेका छौँ। त्यसलाई म हरेक दिन जस्तो उहाँहरू जिम्मेवारी साथीहरूलाई योबाट नभए योबाट वैकल्पिक दिँदै त्यसलाई व्यवस्थापन गर्नलाई म आफ्नो तर्फबाट मैले सबै साथ सम्बन्धित निकायहरूमा हरेक दिन घचको जनन गरेको छु। किनभने मैले बुझे अनुसार मैले कसो छ भन्दाखेरि त्यो खास प्रारम्भिक चरणमा यो एउटा कृषि सडकका रूपमा रहेको थियो। जब यसरी हाम्रो यो पासाङ लामो राजमार्ग नै लक्षित मैले सबैको सडक वासआउट गरेर लिएर गइसकेपछि त्यो मात्र एउटा आंशिक वैकल्पिक मार्ग रहने भावनाले मैले पनि म पहिलो दिनमै यो समस्याहरू बुझिसकेपछि मैले सूर्यगढी गाउँपालिकाको प्रमुखज्यूलाई, नौकुण्डा गाउँपालिकाको प्रमुखज्यूलाई, कालिका गाउँपालिका प्रमुखज्यूहरूलाई डेब्रिज हटाउनेदेखि सबै कुराहरू गरियो। अहिले समस्या कहाँ छ भन्दाखेरि त्यो कतिपय हाम्रा मैले त्यही भएर आज पनि बोले यो विषयमा मोस्टली अलिक जनरली के कुरामा चाहिँ पार्टनरसिपमा काम गर्नुपर्ने कुराहरू चाहिँ अलिकति संयोजनकारी भूमिकाहरू कहाँ मिसिङ छ भन्दाखेरि फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्टको चाहिँ जिम्मेवारी होइन जुन ढङ्गको इम्पोर्टेन्स छ आफआफ्नो ढङ्गले लिनुपर्ने चाहिँ अलिकति सिरियसली नलिएको जस्तो मैले पाएर निर्णयहरू गर्ने र जिम्मेवारी भएकोहरूलाई आफैले घसघाउने कामहरू गरिरहेको छु।
1: तर जस्तो अब यस्तो विपदको बेलामा पनि मेरो भागमा कानूनमा कति लेखा छ कति लेखा छैन भनेर त्यसरी आलो पालो गरेर बस्न मिल्छ कि मिल्दैन जनप्रतिनिधि अथवा तपाईँ आफैले पनि जनप्रतिनिधि रूपमा नेतृत्व गर्दै हुनुहुन्छ?
0: सबभन्दा ठुलो समस्या भनेको के हो, तपाईँको खर्चको आधार हो, कुनै काम गर्नलाई पैसाको कुरा चाहियो। यो विपत्तिको लागि प्रदेश सरकारले कति छुट्यायो, संघले के जिम्मेवारी लिने, प्रदेशले के जिम्मेवारी लिने, स्थानीय तहको सीमितता हामीहरू सबैलाई थाहा छ।
1: भनेको अहिले त्यो बाँडफाँडमा सहमति कुरा मिलिसक्यो कि अहिले पनि तेरो मेरो भन्नेमै छ हामी?
0: यस्तो छ खास वास्तवमा के भन्दाखेरि यो अहिले जुन सडक छ यो प्रदेश स्तरको सडक हो। यसमा हामी फेरि यसलाई पक्की अपग्रेड गर्ने भनेर तपाईँको आफ्नै केही कुराहरू बजेटहरू छुट्याइसकेको अवस्था पनि हो। अब यसलाई चाहिँ अझ फर्दर त्यो सडकलाई अपग्रेड गर्नलाई उहाँहरूलाई चाहिँ त्यो कानुनी समस्याहरू छ जस्तो मलाई लाग्दैन होइन। अब रिसोर्स म्यान पावरहरूको चाहिँ अलिक निगरानी कम भएको जस्तो मैले बुझेर हिजो पनि धेरै कुराहरू घचक चाहिँ हिजो मात्र पनि यो विषयमा चाहिँ धेरै कुराहरू सम्बन्धित निकायको साथीहरूसँग मैले कुरा गरेका छौँ। अब हामीलाई चाहिँ रिसोर्स म्यानेजमेन्ट गर्नलाई चाहिँ समस्या परेर काममा सरकारी कागजहरू काम कार्यवाहीहरू अगाडि बढाउनलाई समस्या भएको जस्तो मैले बुझेको छु होइन। मैले केही पनि उहाँहरूलाई चाहिँ आफ्नो ढङ्गले अगाडि बढ्नुहोस् मैले संयोजनकारी भूमिका गर्नुपर्ने पुरा गर्नुपर्ने कुराहरू सबैसँग गर्छु भनेर मैले गरिरहेको पनि छु र भोलि पनि गर्छु।
1: अनि सांसदको रूपमा अब तपाईँ त अहिले प्रतिपक्षी दलको सांसदको रूपमा रहनुभयो, संसदमा सुन्दा र हेर्दाखेरि विपदमा हामी सँगै भन्ने खालकै छ, अनि तपाईँले सरकारसँग अथवा सरकार मार्फतका अरू निकायसँग समन्वय गर्दाखेरि कतिको सहयोग कतिको त्यो खालको समन्वय पाइराख्नु भएको छ?
0: होइन यस्तो छ हजुर, जे भए पनि म रसुवा जिल्लाको जनप्रतिनिधि हो। अहिले मैले अरू विषयमा अरू कसले के भन्यो भन्ने कुरातिर म त्यही पछि लाग्नु भने मैले कसरी मेरो जनतालाई राहत पुग्ने उहाँहरूको समस्याहरूलाई कसरी सरकार समस्या पुर्याउने र समाधान गर्ने मेरो प्रथम प्राथमिकता हो होइन। उहाँहरूको मनोविज्ञान के छ, जति बाहिरबाट देखिया हुन्छ उहाँ गाउँघरको मनोविज्ञान उहाँहरूको आवश्यकता मैले राम्रोसँग बुझाएको छु। यही ढङ्गले सम्बन्धित निकायहरूसँग मैले कुरा गर्ने राख्ने र उहाँहरूको समस्यालाई चाहिँ नजिकसँग जोडेर ती विषयहरू चाहिँ उठान गरेर समस्या समाधान गर्नपट्टि मेरो जिम्मेवारी हो, त्यो मैले गर्छु। सरकार पछि होस् प्रतिपक्ष होस् हामी नागरिकलाई जोगाउने कुराहरू गर्दैछौँ, यसमा पार्टीको कुराहरू होइन। नेपाली नागरिकलाई हामी सबैजना नेपाली नागरिक हौ, नागरिकको कुरामा हामीहरूले त्यसो सोच्नु हुन्न भन्ने भावना साथ जति जे जस्तो जस्तो अप्ठ्यारा आउँदाखेरि पनि मैले सरकारको लाई घचाउने कुरा र उहाँ हामीले समन्वयकारी भूमिका गरेर जनताले सुख दिने राहत पाउने कुरामा म लागिरहेको छु।
1: तपाईँले अघि जुन सडकहरू टुटेको सम्बन्ध गाउँ बस्तीसँग भन्नुभयो नि, अब त्यसलाई सञ्चालन गर्नको लागि हुन त अब मुख्य सडक नै अहिले पनि अब क्षतविक्षत अवस्थामा छ होइन, ग्रामीण सडकहरूलाई सञ्चालन गर्नुभन्दा अगाडि त्यो मुख्य सडक बनिसक्न पर्छ अथवा मुख्य सडक बन्दै गर्दाखेरि पनि स्थानीय सडकहरू जनप्रतिनिधि अरू सरकारवाला निकायसँग गरेर सञ्चालनमा ल्याउन सकिन्छ जस्तो लाग्छ?
0: त्यो रसगुलको भूजल जहाँ कनेक्सन गर्न सकिन्छ, अहिलेको विपदको बेलामा हरेक कुराको सीमितताहरू हुन्छन्, हामी चाहे जो सरकारमा बसे पनि त्यसको अप्ठ्याराहरू मैले बुझ्दछु, र हामीले सक्दो छिटो चाहिँ कनेक्टिभिटी गर्न रोड कनेक्टिभिटीलाई चाहिँ इस्टाब्लिस गराउनलाई प्रदेश स्तरीयबाट सङ्घीयले कुन चाहिँ गर्ने भन्ने कुराले त्यो उहाँहरू छ, त्यही ढङ्गले सङ्घको सङ्घको ढङ्गले प्रदेशको प्रदेशको ढङ्गले स्थानीय साथीहरूलाई स्थानीय सरकारहरूलाई त्यसलाई हरेक दिन अपडेट गर्ने कामहरू हामीले निरन्तर लागिरहेछौँ। मेरो रसको भूगोलपट्टि त जनप्रतिनिधिहरू नै एज अ ट्राफिक भएर काम गरिरहनु भएको छ।
2: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
3: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
2: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
4: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
3: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निस्कन्छ निष्कर्ष।
5: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
6: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
2: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिने छन् तपाईँका सवालहरू।
7: हाम्रा दुःख भएका सरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन त यी हाम्रो खेत नै हो।
3: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो संसद।
2: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
3: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो
0: सांसद तपाईँले जुन कुरा अहिले बाटो उठाउनु भयो,
1: अघि मैले जुन यो पुङपुङ खोलाको कुरा गरेँ, पुङपुङ खोलामा चाहिँ हामीले त्यहाँ केही वडा अध्यक्षलाई पनि भेटेका थियौँ।
0: हजुर, होइन, लच्याङदेखि त्यहाँ वडा अध्यक्षज्यू नै आफ्नै ट्राफिक कन्ट्रोल गरेर बसिरहनु भएको
1: थियो, हामीले पनि देखिदियो।
0: यस यस, होइन, अब लकिली फर्चुनेटली यस्तो भइदियो। खास त्यो के भयो वास्तविक कुरा भने यो चाहिँ रसवर नुवाको सिमाना भयो।
8: यो हो रेडियो नारायण थान। अब सुन्नुहोस् मुख्य समाचारहरू।

0: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। अघिल्लो अध्ययनमा चाहिँ हामीले एफएससीको पत्रको परिचय बारे चाहिँ अध्ययन गरेका थियौं र आज हामी त्यसै अध्ययनलाई चाहिँ अगाडि बढाउँदै जानेछौ नि, होइन?
2: हो भाई, अघिल्लो अध्ययनमा हामीले एफिसस प्राचीन समयमा एउटा महत्वपूर्ण शहर थियो र अहिले त्यो क्षेत्र टर्कीमा पर्छ भन्ने कुरा बुझ्यौं। पावल त्यहाँ बसेर मानिसहरूलाई परमेश्वरको वचन सिकाउनुभयो र त्यहाँ क्रिस्चियन मण्डली स्थापना गर्नुभयो भन्ने कुरालाई हामीले हेर्दै थियौं।
1: दाई, एउटा कुरा मलाई सोच्न बाध्य बनायो। पावलले त एफिसीमा भएका विश्वासीहरूलाई पत्र लेख्नु भएको, तर आज हामी यो पत्र किन पढ्दैछौ त?
2: धेरै राम्रो प्रश्न गर्नुभयो भाइ तपाईँले। यो पत्र एफिससका विश्वासीहरूलाई पठाइएको भए पनि यसको सन्देश त्यहाँको एउटा मण्डलीलाई मात्र सीमित छैन। यसले आज संसारभरका मण्डलीहरू र हामी प्रत्येक विश्वासीलाई पनि सम्बोधन गर्छ। त्यसैले एफिससको पत्र पढ्दा हामीले यो उनीहरूका लागि मात्र हो भनेर होइन, परमेश्वरले आज मलाई के सिकाउँदै हुनुहुन्छ भनेर सम्झाउनुपर्छ।
1: भनेपछि दाई, त्यसो भए आज मण्डलीको जीवन र मेरो व्यक्तिगत जीवन दुवैका लागि यसमा केही महत्वपूर्ण कुरा चाहिँ रहेछ।
2: अवश्य पनि भाइ। अनि आजको अध्ययनको शुरूआतमै पावलले आफ्नो परिचय एउटा विशेष तरिकाले दिनुभएको छ। उहाँ भन्नुहुन्छ, उहाँ परमेश्वरको इच्छाद्वारा ख्रिष्ट येशूको प्रेरित हुनुहुन्छ।
1: यसको अर्थ दाई, उहाँले आफैले चाहिँ आफ्नो पद रोज्नु भएको होइन?
2: ठिक बुझ्नुभयो भाइ तपाईँले। पावल आफ्नो सेवकाईलाई परमेश्वरको इच्छासँग जोडेर हेर्नुहुन्छ। उहाँको जीवन ख्रिष्टलाई भेट्नुभन्दा पहिले र ख्रिष्टलाई चिनेपछि बिल्कुल फरक भयो। उहाँले ख्रिष्टलाई चिनेपछि आफ्नो जीवन उद्देश्य र सेवकाईको दिशा नै परिवर्तन गर्नुभयो। हामी पनि यस पत्रमा पावलको जीवन र ख्रिस्टसँगको सम्बन्धबाट धेरै कुराहरू सिक्नेछौ।
1: अनि दाई, पावलको पत्रको शुरूमै एफिससका विश्वासीहरूलाई सन्तहरू भन्ने सम्बोधन गर्नुभएको रहेछ, यसको अर्थ चाहिँ?
2: भाइ, यहाँ सन्त भन्नाले कुनै असाधारण मानिस मात्र होइन, ख्रिस्टमा विश्वास गर्ने र परमेश्वरका निम्ति अलग पारिएका मानिसहरूलाई जनाउँछ। त्यसैले भाइ, तपाईँ र म पनि ख्रिस्टमा विश्वास गर्छौं भने हाम्रो पहिचान संसारले दिएको नाम वा सफलताले मात्र निर्धारण गर्दैन, हाम्रो सबैभन्दा महत्वपूर्ण पहिचान ख्रिस्टसँगको सम्बन्धमा स्थापित हुन्छ।
1: अनि दाई, अन्त्यमा पावलले अनुग्रह र शान्ति पनि भन्नुभएको छ नि?
2: हो भाइ, शान्तिका लागि हिब्रू भाषामा सालोम भन्ने शब्द प्रयोग हुन्छ। यसको अर्थ केवल झगडा नहुनु मात्र होइन, परमेश्वरबाट आउने पूर्णता, कल्याण र शान्तिको भाव पनि यहाँ समेटिएको छ। त्यसैले आदरणीय श्रोताहरू, आज हामी ध्यानपूर्वक सुन्नेछौ पावलले एफिससका विश्वासीहरूलाई दिएको अभिवादनबाट हामी आजको मण्डली र आफ्नो जीवनका लागि परमेश्वरको सन्देशलाई बुझ्नेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी परमेश्वरको वचन अध्ययन एफिसी एक अध्ययन पद एक र दुईबाट देख्न गइरहेका छौं। त आउनुहोस् हामी छोटो प्रार्थना गरेर आरम्भ गरौं। प्यार प्रभुजी, फेरि पनि हामी तपाईंलाई धन्यवाद दिन्छौ, किनकि तपाईँको अनुग्रहको कारण यो समय दिनुभएको छ, यो बिहानी पख देख्न दिनुभएको छ, यो मौका दिनुभएको छ कि हामी तपाईँको वचन अध्ययन गर्न सकौं, तपाईँको वचनबाट सिक्न सकौं। प्यार प्रभुजी, हामीलाई तपाईँको वचनको रहस्य खोलिदिनुहोस्, हाम्रो मन हाम्रो हृदयलाई तपाईँ छोइकन तपाईँको वचन अध्ययनमा मन लगाउने दिल दिनुहोस्। प्रत्येक श्रोता मित्रहरूलाई तपाईँको हातमा राख्छु, उनीहरूलाई हरेकलाई आशिष दिनुहोस्। धन्यवाद दिँदा यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन एफिसी एक अध्याय पद एक र दुईबाट देख्न गइरहेका छौ। एफिसी एक अध्याय एक र दुई पदमा भनिएको छ, पाउल परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरितबाट एफिससमा भएका पवित्र जनहरू र ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई, तिनीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति मिलोस्। यो पाउलका पत्रहरूको सम्पूर्ण परिचय खण्डमा सबभन्दा संक्षिप्त हो। यस कारणले संक्षिप्त छ किनभने यो पत्र एफिससको मण्डलीलाई पठाइएको थियो, तर सम्पूर्ण मण्डलीहरूको लागि लक्षित गरिएको थियो। कोही असल हस्तलिखितमा इन एफिसो छोडिएको छ, त्यहाँ त्यो छैन, यानि एफिसमा यो शब्द छैन, छोडिएको छ। अर्को शब्दमा यो पत्र त्यस दिनमा मण्डलीहरूको लागि सूचना दिन धेरै मण्डलीहरूलाई पठाइने पत्र थियो। पाउल जति जुन सन्देश स्थानीय मण्डलीलाई लेखिरहेका छन् त्यति नै अरू मण्डलीहरूको निम्ति पनि लेखिरहेका छन्। पाउल भन्छन् कि उनी प्रेरित हुन्। प्रेरित के हो? यो चर्चमा अति नै उच्च श्रेष्ठ कार्यालय हो, कार्यभार नियुक्ति हो, जुन कि मण्डली तत्पश्चात कहिले पनि पाएको थिएन। आज चर्चमा कोही पनि प्रेरित हुँदैन। साधारण कारण यही हो कि तिनीहरूले प्रेरितको भेट्नुपर्ने मागहरूको, आवश्यकताहरूको, योग्यताहरूको पूरा गर्न सक्दैनन्। यहाँ ती आवश्यक कुराहरू, ती योग्यताहरूको बारेमा हामी देख्छौ। पहिलो हो, प्रेरितहरूले आफ्नो यसको कार्यभारको आदेश सिधै जीवित येशूको ओठबाट ग्रहण गरे। पाउलले त्यसको आफ्नो निम्ति दावी गरे। पाउल गलाती एक अध्याय एक पदमा लेखे, पाउल प्रेरित न त मानिसहरूका न कुनै मानिसद्वारा, तर येशू ख्रीष्ट र उहाँलाई मरेकोबाट देउताउनु हुने परमेश्वर पिताबाट। त्यही नै कारण म विश्वास गर्दछु कि पाउलले यहुदा इस्करियोतीको स्थान लिए, चेलाहरू मत्तियासलाई चुने, तर म कहीँ पनि पाउँदिन कि प्रभु येशू ख्रीष्टले उसलाई प्रेरित बनाउनु भयो। यो स्पष्ट छ कि निश्चय नै सम्पूर्ण प्रेरितहरूले आफ्नो कार्यभारको आदेश सिधै प्रभु येशूबाट पाए। अनि दोस्रो योग्यता हो, प्रेरितहरूले उद्धारकर्तालाई र उहाँको पुनरुत्थानलाई देखे। पाउले यो माँको पूरा गरी भेटाए, यो योग्यताको भेटाए। अनि तेस्रो योग्यता हो, तिनीहरूले विशेष खास प्रेरणाहरूको अभ्यास गरे। तिनीहरूले शास्त्रको व्याख्या गरे र लेखे। योहन्ना 14 अध्याय 26 पद, 16 अध्याय 13 पद, गलाती 1 अध्याय 11 र 12 पद अनुसार निश्चय नै अन्य कुनै प्रेरितहरू भन्दा धेरै त्यस नापमा पावल नापिन सक्छन्। चौथो योग्यता हो, तिनीहरूले सर्वश्रेष्ठ अधिकारको अभ्यास गरे। योहन्ना 20 अध्याय 20 र 23 पद, पहिलो कुरन्ती 10 को 8 पद अनुसार। अनि पाँचौ योग्यता हो, तिनीहरूको अधिकारको चिनो आश्चर्य कर्महरू गर्ने तिनीहरूको शक्ति थियो। मर्कुस 6 अध्याय 13 पद, लुका 9 अध्याय 1 र 2 पद र प्रेरित 2 अध्याय 43 पद अनुसार। म विश्वास गर्दिन कि आज त्यस्तो शक्ति मानिसहरूमा लगानी गरिएको छ। त्यो प्रेरितहरूको ब्याज यानि चिनो थियो। छैटौं योग्यता थियो तिनीहरूलाई चर्चहरूको खडा गर्न विश्वव्यापी आदेश दिइएको थियो। दोस्रो कुरन्थी 11 अध्याय 28 पद अनुसार पाउलले यी प्रेतहरूको निम्ति चाहिने छ माग वा योग्यताहरूको भेटेका थिए। मित्र, यहाँ पद एकको पहिलो खण्डमा पाउल भन्छन्, पाउल परमेश्वरको इच्छाद्वारा येशु ख्रिष्टको प्रेरित। पाउलले आफ्नो प्रेरित्व मण्डलीको निवेदन वा मानिसको इच्छा वा व्यक्तिगत महत्वाकांक्षामा नभएर परमेश्वरको इच्छामा आश्रित गरे। उसले गलातीहरूलाई लेखे, गलाती 1:15-16 पदमा, तर जब मलाई मेरी आमाको गर्भदेखि नै अलग गराउनु हुने र आफ्नो अनुग्रहद्वारा बोलाउनु हुने परमेश्वरलाई खुशी लाग्यो, तब ममा उहाँले आफ्ना पुत्रलाई प्रकट गराउन मैले उहाँलाई अन्य जातिहरूको बीचमा प्रचार गर्न मैले तुरन्तै कुनै मानिसहरूसँग केही सल्लाह लिइन। फेरि पाउलले तिमोथीलाई भने, पहिलो तिमोथी 1:12-13 पदमा, म उहाँमा अर्थात मलाई सामर्थ्य तुल्याउनु हुने येशु ख्रिष्ट हाम्रा प्रभुमा धन्यवाद चढाउँछु, किनभने उहाँले मलाई आफ्नो सेवामा नियुक्त गरेर विश्वासी ठान्नुभयो। म अगाडि निन्दा गर्ने, खेदो गर्ने र हानि गर्ने थिए, तापनि मैले यो अजान र अविश्वासमा गरेको हुनाले म कृपा पात्र भए। पाउलले आफ्नो प्रेरित्वको जग वा आधारको रूपमा बार बार परमेश्वरको इच्छाको उल्लेख गरे। तपाईँ पहिलो कुरन्थी 1:1, दोस्रो कुरन्थी 1:1, कलसी 1:1, दोस्रो तिमोथी 1:1 जाँच गर्न सक्नुहुन्छ। उसले यी सारा पदहरूमा यो नै भन्छन्, पाउल परमेश्वरको इच्छाद्वारा ख्रिष्ट येशूका प्रेरितबाट। आगे भन्छन्, एफिसमा भएका पवित्र जनहरू र ख्रिष्ट येशूमा विश्वास गर्नेहरूलाई। यहाँ पहिले हामी हेरौं एफिससमा भएका पवित्र जनहरूलाई। यहाँ उल्लेखित शब्द पवित्र जनहरू, जुनको अंग्रेजीमा हुन्छ सेन्ट, ग्रीक शब्दमा हो हेगियोस, जुनको मतलब हो पवित्र वा अलग गरिएको। यो शब्दको प्राथमिक भाव यही हो, परमेश्वरको प्रयोगको लागि अलग गरिएको कुनै कुरा जुन परमेश्वरको हो, परमेश्वरको प्रयोगको लागि अलग गरिएको कुनै कुरा, कुनै वस्तु जुन परमेश्वरको हो। भेट हुने पाल वा पवित्र वासस्थानमा, टाबरनाकलमा भएका भाँडाहरू, बर्तनहरूलाई पवित्र सामानहरू भनिन्थे। किन? के तिनीहरू खास गरेर अति नै सुन्दर र अति नै असल र अति नै पवित्र थिए? अहँ, मलाई लाग्छ उजाड स्थानको 40 वर्षको लामो यात्रामा ती बर्तनहरू, सामानहरू ठोकिएर कुचिएका थिए, कुरूप भइसकेका थिए देख्नमा। मित्र, ती सामानहरू यसकारण पवित्र थिए किनभने तिनीहरू परमेश्वरको प्रयोगको लागि थिए। मित्र, पवित्र जन भनेको, सेन्ट भनेको त्यो व्यक्ति हो जसले ख्रिष्टलाई विश्वास गरेको छ र परमेश्वरको प्रयोगको लागि अलगिएको छ। आज संसारमा दुई प्रकारका मानिसहरू छन्, परमेश्वरका जन जो पवित्र जन हो किनकि तिनीहरूले ख्रिष्टलाई उद्धारकर्ताको रूपमा विश्वास गरेका छन् र आफैलाई उहाँको सेवामा उपलब्ध गराएका छन्। अनि अर्को चाहिँ शैतानका जन जो त्यसकै चालमा हिँड्छ, जीवित परमेश्वरको वास्ता र लालसा छैन, उद्धारको वास्ता छैन, जो ख्रिष्टलाई उद्धारकर्ताको रूपमा जानेका छैनन् र जान्न पनि चाहँदैनन्। मित्र, संसारमा यी दुई समूहका मानिसहरूको बीचमा तपाईँ निश्चय नै एउटामा पर्नुहुन्छ, त्यहाँ तेस्रो विकल्प छैन। यो सत्य हो कि त्यहाँ कोही कोही पवित्र जनहरू छन् जो परमेश्वरको प्रयोगको लागि प्रयोग भइरहेका छैनन्। त्यो तिनीहरूको दोष हो, तिनीहरू परमेश्वरको प्रयोगको लागि र उहाँको सेवाको लागि अलग गरिएका छन्, छुट्याइएका छन्। पवित्र जनहरूले पवित्र जन जस्तै काम गर्नुपर्छ त्यो सत्य हो। तर मित्र, यो कुराको याद राखौं कि तिनीहरूले काम गर्ने, व्यवहार गर्ने वा जीवनयापन गर्ने तरिकाको कारण तिनीहरू पवित्र जनहरू सेन्ट होइनन्। तिनीहरू यस कारण पवित्र जनहरू यानि सेन्टहरू हुन् किनभने यो ख्रिस्टमा तिनीहरूको स्थिति हो, तिनीहरूको स्थान हो, तिनीहरू उहाँको प्रयोगको लागि उहाँका हुन्। त्यसपछि पद एकको अन्तिम खण्डमा हेर्नेछौ, ख्रिस्ट येशूमा विश्वास गर्नेहरूलाई, तिनीहरू विश्वासीहरू हुन्। विश्वासीहरू र पवित्र जनहरू एउटै कुरो हो, उही कुरो हो। पवित्र जन र पवित्र जन जस्तो हुनुपर्छ र विश्वासी विश्वासयोग्य हुनुपर्छ। विश्वासी त्यो व्यक्ति हो जसले ख्रिस्टलाई विश्वास गरेको छ र पवित्र जन पनि उही व्यक्ति हो। मित्र, पवित्र जन र विश्वासी उही एउटै कुरो हो। विश्वासी चाहिँ मानवीय दृष्टिकोणबाट ख्रिस्टियनको उपाधि हो भने पवित्र जन चाहिँ ईश्वरीय दृष्टिकोणबाटको ख्रिस्टियनको उपाधि हो। अर्को शब्दमा भनिएको छ, ख्रिस्ट येशूमा विश्वास गर्नेहरूलाई, ख्रिस्ट येशूमा, यो सबभन्दा धेरै अद्भुत कुरो हो। यो पत्रले यो कुरा अति नै धेरै गरेर विस्तार गर्दछ र पछिबाट म यसमा निकै समय दिनेछु। मेरो निम्ति नयाँ नियममा सबभन्दा महत्वपूर्णको शब्द हो मा। थ्योलोजियन, शास्त्रका धर्म विद्वानहरू केही विचारहरू लिएर हामीलाई यो भन्न कोशिश गर्दछन् कि उद्धार पाउनको अर्थ के हो, कसरी तपाईँ आफ्नो उद्धारको परिभाषा दिन सक्नुहुन्छ। त्यहाँ त्यस्ता शब्दहरू छन्, छुटकारा, पापमोचन, धार्मिककरण, मिलाप, प्रायश्चित र ख्रिस्टको प्रतिस्थापक बलिदान। यी सबै शब्दहरू असल छन्, अद्भुत छन्, तर तिनीहरू हरेकले हाम्रा उद्धारको एक स्थितिको विचारको मात्र दिन्छ। उद्धार पाउनुको मतलब के हो? यसको मतलब हो ख्रिस्टमा हुनु। हामी पहिलो कोरिन्थी 12 अध्याय 12 र 13 पद अनुसार पवित्र आत्माको बप्तिस्माद्वारा ख्रिस्टमा अखण्डीय रूपमा शरीरको अंगको रूपमा जोडिएका छौं। हामीलाई विश्वासीको शरीरमा राखिएका छौं। हामीलाई भनिएको छ पहिलो कोरिन्थी 6 अध्याय 17 पदमा, तर त्यो जो प्रभुसँग मिल्छ त्यो एकै आत्माको बन्दछ। हामी उहाँका हौं र त्यो भन्दा अद्भुत कुरा केही छैन। रोमी 8 अध्याय 1 पदमा भनिएको छ, यसकारण अब ख्रिस्ट येशूमा हुनेहरूलाई दण्डको आज्ञा छैन। मित्र, ख्रिस्ट येशूमा हुने कुरा उद्धारको सबभन्दा महान सिद्धि हो। डाक्टर लेविस स्पेरी च्याफरले नयाँ नियममा त्यो शब्द इन यानी मा 130 पल्ट उल्लेख भएको भेटाए। प्रभु येशूले भन्नुभयो, युहन्ना 15 अध्याय 4 पदमा, तिनीहरू ममा र म तिनीहरूमा। ओ, यो कति अद्भुत कुरा! हामी ख्रिस्टमा छौं। म यसको वर्णन गर्न सक्दिन, यो अति नै गहिरो छ। विश्वासीहरू ख्रिस्टमा छन् र ख्रिस्ट विश्वासीमा हुनुहुन्छ। हामी उहाँसँग जोडिएका छौं। शिर शरीरमा छ र शरीर शिरमा छ। मेरो शरीर शिरले यसलाई निर्देशन नगरिकन चाल चल्न सक्दैन। कलिसिया जुन ख्रिस्टको शरीर हो, ख्रिस्टमा छ जो शिर हुनुहुन्छ। एफिसियरको सम्पूर्ण सत्यताहरू यो तथ्यमा वरिपरि घुम्दछ। भनिएको छ, पावल परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूका प्रेरितबाट एफिससमा भएका पवित्र जनहरू र ख्रिस्ट येशूमा विश्वास गर्नेहरूलाई। अनि दुई पदमा भनिएको छ, तिनीहरूलाई परमेश्वर हाम्रा पिता प्रभु येशू ख्रिस्टबाट अनुग्रह र शान्ति मिलोस्। यस पदमा दुई अभिवादनको शब्द प्रयोग भएको छ, अनुग्रह ग्रेस र शान्ति पीस। अनुग्रह मिलोस् अमित्र अनुग्रह। पावलको दिनमा अन्य जाति संसारको अभिवादन गर्ने तरिका थियो, अनि अनुग्रहको ग्रीक शब्द हो केरिस। दुईजना मानिसहरू बाटोमा वा कहीँ भेटघाट भए एक आपसलाई केरिस भनेर अभिवादन गर्दथे, जस्तो कि हामी नमस्कार वा जय मसी भनेर अभिवादन गर्दछौ। अनि यो अभिवादन गर्ने केरिस वा अनुग्रह शब्द अझै त्यहाँ ग्रीसमा पाउँछौ। अनि शान्ति मिलोस् चाहिँ धार्मिक संसारमा अभिवादन गर्ने तरिका थियो। शान्ति त्यो अभिवादनको शब्द तपाईँ

0: सालोम। शान्तिको हिब्रू शब्द हुन्छ सालोम। पाउले यी दुई शब्दहरूलाई लिन्छन् जुन त्यस दिनमा अभिवादन गर्ने आम तरिका थियो, अनि यी दुवैले अद्भुत अर्थ दिन्छ। परमेश्वरको अनुग्रह त्यो माध्यम हो जुनद्वारा उहाँले हामीलाई उद्धार गर्नुहुन्छ। मित्र, तपाईँले परमेश्वरको शान्तिको यानि मिलापको अनुभव गर्न सक्नुभन्दा पहिले तपाईँले परमेश्वरको अनुग्रहको जान्नै पर्छ। पाउलले सधैँ ती दुई शब्दहरूलाई त्यस क्रममै राख्छन्। शान्तिको अघि पहिले अनुग्रह, यानि अनुग्रह पहिले त्यसपछि शान्ति। रोमी 5:1 भनिएको छ, यसै कारण विश्वासबाट धर्मी ठहरिएका भएर हाम्रा प्रभु येशु ख्रीष्टद्वारा हाम्रा परमेश्वरमा मिलाप यानि शान्ति भएको छ। आज तपाईँ शान्ति शब्द, पीस शब्द जताततै जहीँ कहीँ देख्नुहुन्छ, सुन्नुहुन्छ, अनि सामान्यतया यसले विश्वको कुनै भागमा शान्तिको संकेत हुन्छ वा विश्व शान्तिको संकेत हुन्छ। मित्र, तर जबसम्म संसारले, विश्वले परमेश्वरको अनुग्रहको जान्दैन, तबसम्म यसले शान्तिको कहिले पनि जान्दैन, थाहा पाउने छैन। चाखलाग्दो कुरा यो छ कि तपाईँ अनुग्रह, ग्रेस शब्द कहीँ पनि त्यति धेरै देख्नुहुन्न, सुन्नुहुन्न। तपाईँ प्रेम शब्द, लभ वा शान्ति, पीस शब्दको देख्नुहुन्छ, सुन्नुहुन्छ। तिनीहरू अति नै सुप्रसिद्ध आम शब्दहरू हुन् र तिनीहरू यानि ती शब्दहरू बाइबलबाट हुन्, तर प्राय गरेर परमेश्वरको वचनमा तिनीहरूको अर्थ के हो सो तिनीहरूको अर्थ वा तात्पर्य हुँदैन। शान्ति, पीस परमेश्वरसँग मिलाप हो, किनभने हाम्रो अपराधहरू, पापहरू क्षमा गरिएका छन्। मित्र, परमेश्वरको अनुग्रहको बारेमा हामीले केही कुरा थाहा नपाउँजेलसम्म हाम्रा पापहरूले, यानि हाम्रा पापहरूको, अधर्महरूको कहिले पनि क्षमा हुन सक्दैन। भनिएको छ, तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशु ख्रीष्टबाट अनुग्रह र शान्ति मिलोस्। कसबाट अनुग्रह र शान्ति भन्दा परमेश्वर हाम्रा पिता र प्रभु येशु ख्रीष्टबाट। मित्र, अनुग्रह र शान्ति हाम्रा पिता परमेश्वरबाट हुन्। वास्तवमा भन्नु नै पर्ने हो भने उहाँ हाम्रा परमेश्वर बन्नुभयो जब हामीले परमेश्वरको अनुग्रहको अनुभव गर्छौं र परमेश्वरको पवित्र आत्माद्वारा पुनर्जन्म वा नयाँ जन्म पाउँछौ। अनुग्रह र शान्ति प्रभु येशु ख्रीष्टबाट पनि आउँछ। किन पाउले यो भनेनन् कि अनुग्रह र शान्ति पवित्र आत्माबाट आयो? के पाउल त्रिएक परमेश्वरमा विश्वास गर्दैनन्? ओ, निश्चय नै उसले विश्वास गर्दछ। तर पवित्र आत्मा पहिले नै एफिसीका विश्वासीहरूमा आफ्नो बास बनाइसक्नु भएको थियो। अमित्र, आज हामीले देख्यौं एफिसी 1:1-2 परिचय भाग जुनमा हामीले देख्यौं पाउलको एफिसियनहरूलाई अभिवादन। अर्को दिनमा हामी देख्नेछौ परमेश्वर पिताले मण्डलीको योजना गर्नुभयो। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: तै आजको दिनपछि मैले आफूलाई एउटा प्रश्न सोधिरहेको छु, म वास्तवमा चाहिँ को हुँ? संसारले मेरो बारेमा के भन्छ भन्दा पनि ख्रीष्टमा मेरो पहिचान के हो भन्ने कुरा चाहिँ अझ महत्वपूर्ण रहेछ नि।
2: आहा, कस्तो राम्रो कुरा बुझ्नुभयो भाइ तपाईँले। आजको अध्ययनको शुरूआतमै हामीले एउटा महत्वपूर्ण सत्य देख्यौं। पावलले आफूलाई परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित भनेर चिनाउनुभयो। उहाँको जीवन ख्रीष्टलाई चिन्नुभन्दा पहिले एउटा दिशामा थियो, तर ख्रीष्टलाई चिनेपछि उहाँको उद्देश्य र जीवनको बाटो नै परिवर्तन भएको घटनालाई हामी हेरेका छौं।
1: साँच्चै हो नि दाइ, त्यसले मलाई पनि सोच्न चाहिँ बाध्य बनायो। अनि ख्रीष्टलाई विश्वास गरेपछि मेरो जीवन पनि परिवर्तन हुनुपर्छ। केवल म ख्रीष्टमा विश्वास गर्छु भनेर भन्नु मात्र चाहिँ त्यो पूर्णता होइन।

0: छ। आज हामीले चाहिँ हाम्रो जीवन पनि उहाँसँग जोडिएको चाहिँ देख्न अत्यन्तै जरुरी रहेछ।
1: हो नि त भाइ, जब हामी ख्रिस्टमा विश्वास गर्छौ हामी उहाँसँग जोडिन्छौ अनि परमेश्वरले हामीलाई आफ्नो राज्यको कामका लागि अलग गर्नुहुन्छ। यसको अर्थ हामी जहाँ छौ त्यहीबाट परमेश्वरको उद्देश्य अनुसार बाँच्न सक्छौ। घरमा, काम गर्ने ठाउँमा, मण्डलीमा, समाजमा र हामीले भेट्ने मानिसहरूसँगको सम्बन्धमा।
0: अनि दाई, पावलले सन्तहरू भनेर सम्बोधन गर्नुभएको कुरा पनि मलाई एकदमै हृदयमा छ। यसको अर्थ चाहिँ म सिद्ध भएर मात्र परमेश्वरको हुन सक्छु भन्ने कुरा चाहिँ होइन रहेछ। ख्रिस्टमा विश्वास गर्नेहरू उहाँका निम्ति अलग पारिएका मानिसहरू चाहिँ रहेछन्।
1: हो भाइ, अनि पावलको अभिवादनमा आएको अर्को सुन्दर शब्द हो अनुग्रह र शान्ति। परमेश्वरको अनुग्रह हामीले कमाएको कुरा होइन, उहाँको कृपा हो अनि उहाँबाट आउने शान्ति हाम्रो परिस्थितिमा निर्भर हुँदैन।
0: हजुर, साँच्चै दाई, हाम्रो जीवनमा केही समस्या छ भने हामीले चाहिँ त्यस समस्याले हाम्रो जीवनको पहिचान निर्धारण गर्न दिनु हुँदैन, तर म ख्रिस्टको हुँ भन्ने कुरा चाहिँ सम्झाउनुपर्छ।
1: बिल्कुलै भाइ, त्यसैले आदरणीय श्रोताहरू, तपाईँले पनि आजको अध्ययनपछि यी प्रश्नहरू आफ्नो मनमा राखेर विचार गर्नुहोस्। अघिल्लो पटक हामीले एफिसीहरूको पत्रले आजको मण्डलीसँग पनि कसरी सम्बन्ध राख्छ भन्ने कुरा सम्झेका थियौं। आज हामीले त्यसैलाई अगाडि बढ़ाउँदै ख्रिस्टमा हाम्रो पहिचान र परमेश्वरको इच्छा अनुसारको जीवनबारे विचार गर्यौं।
0: हजुर हो, र अब अर्को अध्ययनमा हामी अझ महत्वपूर्ण विषयतर्फ अघि बढ़ने नै छौ। मण्डलीका लागि परमेश्वरको योजना के हो भन्ने कुराहरू र परमेश्वरले आफ्नो मण्डलीलाई किन स्थापित गर्नुभयो भन्ने कुरा पनि हामी हेर्नेछौ, अनि ख्रिस्टमा जोडिएको हामी प्रत्येकको चाहिँ त्यसमा के भूमिका छ भन्ने कुरा पनि हामी अवश्य हेर्ने नै छौ।
1: हजुर, र यस्तै महत्वपूर्ण प्रश्नहरूको उत्तर खोज्दै हामी फेरि भेट्नेछौ। त्यतिन्जेलसम्म आफूलाई सम्झाइरहनुहोस्, म ख्रिस्टमा जोडिएको छु, म उहाँका निम्ति अलग पारिएको छु र मेरो जीवन उहाँको उद्देश्यको लागि तयार भएको छ भन्ने कुरालाई आफ्नो हृदयमा सम्झिराख्नुहोस्।
0: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ, र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ, र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 9704209797. This is LMWFM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु, हतियारो छ, टच बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टुकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
6: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
6: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
7: देख्नु भएन, औषधि हालेको।
3: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
9: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
9: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला? आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
8: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
8: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
0: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Wait just a minute. We will return back.
1: लगभग सबैजना आइसक्नु भयो. आजको वडा स्तरको छलफल शुरू गरौं हुन्न त.
2: हुन्छ हुन्छ ल हुन्छ.
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
1: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: हेर त रगत रगत भो छ्यामो त त्यस्तो हेर्न नि सक्दिनँ.
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
9: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: You are listening to Hillum FM 89.6 MHz.
7: 89.6 MHz.

Mind Check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Helumbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। अनि ट्र्यापमा परी असुलिन 27 लाख, रामेछापकी युवती कारगार चलान। आज कुसे औसी बुबाको मुख हेर्ने दिन। प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदै नेपाली कांग्रेस महाधिवेशन साथै प्रदेशका निर्वाचन समिति संयोजक तोकियो। सशस्त्र प्रहरी बलमा 666 जनाका लागि भर्ना खुल्यो। जवानमा मात्रै 604 जनाको माग। चीनमा कार्गे जहाजमा आग लागि हुँदा 20 जनाको मृत्यु। र अन्नपूर्ण फाइनलमा खेल्ने प्लेअफमा काठमाडौँ र कर्णाली जितविहीन बन्यो खप्तड। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारी रकम असुलेको आरोपमा पक्राउ परेकी रामेछापकी युवती कारागार चलान भएको छ। उच्च तहको सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारी 27 लाख रकम असुलेको आरोपमा रामेछाप घर भएकी 32 वर्षीय कुसुम गुभाजु कारागार पुगेको हो। गत साउन 27 गते पक्राउ परेकी गुभाजुलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले पूर्व बुधबार पूर्वपक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि प्रहरीले उनलाई कारागारमा चलान गरेको छ। गुबाहाजुले एक सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारेर अपराधिक लाभ लिएको आरोप लगाएको छ। पटक पटक रकम माग्दै नदिए फसाउने धम्की दिएको भन्दै ती कर्मचारीले जिल्ला प्रहरी परिसर भद्रकालीमा अपराधिक लाभ र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उजुरी दिएको थियो। सो उजुरीपछि प्रहरीले गत साउन 27 गते गुबाहाजुलाई पक्राउ गरेको थियो र ती सरकारी कर्मचारीले निरन्तर धम्की दिएपछि आफूले पटक पटक गरी 27 लाख दिएको र धम्की दिने क्रम नरोकिएपछि प्रहरीमा जानु परेको दावी गरेको छ। तर युवतीले भने ती आरोप खण्डन गरेकी छन्। खबरमा अब राष्ट्रिय खबर। आज कुसे औसी बुबाको मुख हेर्ने दिन। कुसे औसी पर्व आज वैदिक सनातन धर्मावलम्बीहरूले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर मनाउँदैछन्। यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औसीका दिन मनाइने गरिन्छ। शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ र सनातन धर्मावलम्बीले कुश तुलसी पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्दछ र यसै अवसरमा आज छोरा छोरीले परम्परा अनुसार आफ्ना बुबालाई मनपर्ने तथा भोजन खुवाई आधार सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने गरिन्छ। बाबुको बुबा नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्नो बुबाको नाममा तर्पण पिण्डदान र श्रद्धा गरी सिद्धा दिन्छन् र आजको दिनमा थोरै दान गरे पनि हजारौं गुण बढ़ी फल पाइने भएकाले पुण्य पवित्र पर्वका रूपमा लिने गरिन्छ र विशेष गरी आज काठमाडौँको उत्तर पूर्वी भेग स्थित उत्तर गैया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्दछ। यसैले आजको औसीलाई गोकर्णे औसीका नामले समेत चिनिँदै आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आगामी असोज 6 गतेदेखि 10 गतेसम्म संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी जनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले जानकारी दिनुभएको हो। बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत अन्तर सरकारी उपसमिति आईजीएसजीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ। यसै गरी बैठकले अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ र भूमि व्यवस्था सहकारी संघीय मामिला सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव काठमाडौँ भक्तपुर ललितपुर सप्तरी दाङ जिल्लाका 27 स्थानीय तहका 17,438 गरीब परिवारको सूचीकृत गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी गराएका छन्। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजकहरू तोकेको छ। निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले महाधिवेशनमा निर्वाचन सहजीकरणका लागि 7 वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश निर्वाचन संयोजक तोकेका छन्। जस अन्तर्गत कोशी प्रदेशमा डेली बहादुर कार्की, मधेस प्रदेशमा बलराम सुवेदी, बागमती प्रदेशमा कृष्ण अरियाल र गण्डकीमा जगन्नाथ ढकाललाई जिम्मेवारी दिएको हो। यसै गरी लुम्बिनीमा दीप कुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम पाध्यायलाई संयोजक तोकिएको समितिका संयोजक खड्काले जानकारी गराएको हो। हिजो वडादेखि जिल्लासम्म पार्टी संरचनाहरूलाई पत्र पठाएर निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रबाट खटाएको निर्वाचन अधिकृतसँग आवश्यक समन्वय गर्न आग्रह गरिएको छ। केन्द्रीय निर्वाचन समितिले असोज 3 र 4 गते गाउँ नगर वडा अधिवेशन तोकिएको छ। समितिले स्थानीय अनुकूलताको अनुसार वडा अधिवेशन गर्नुपर्ने भनेको छ। यसै गरी असोज 7 गाउँ नगर अधिवेशन र असोज 10 प्रदेश सभा क्षेत्रीय प्रतिनिधि क्षेत्रीय अधिवेशन समेत तोकिएको छ। निर्वाचन समितिले पठाएको पत्रमा बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङको हकमा भने तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसंघको समन्वयमा अधिवेशन सम्पन्न गर्न भनिएको छ। नेपाली कांग्रेसले अधिवेशन र प्रदेश अधिवेशन 15 महाधिवेशनपछि गर्ने समेत बताएका छन्। सशस्त्र प्रहरी बल नेपाल एपीएफले एकैसाथ 666 जनाका लागि आवेदन खुलाएको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव स्रोत विभाग हाल शोकले एक सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदपूर्तिका लागि जवान र विभिन्न श्रेणीका पहिचान गरी 666 जना पदका लागि नयाँ आवेदन खुलाएको हो। जसमा सशस्त्र प्रहरी जवान पदका लागि मात्रै 604 जना माग गरिएको छ। यसै गरी खुल्लातर्फ 326 जना, आदिवासी जनजातितर्फ 85, मधेसीतर्फ 74, महिलातर्फ 53, दलितर्फ 40, पिछड़िएको क्षेत्रतर्फ 14 र अमर र अशक्त सशस्त्र प्रहरी कर्मचारीको सन्ततिका लागि 12 सीट सुरक्षित गरिएको छ। र यसै गरी साधारण उपसहतर्फ विभिन्न 6 ट्रेडका 62 जना सशस्त्र प्रहरी परिचारका लागि पनि आवेदन खुलाएको छ। जस अन्तर्गत भान्सेतर्फ 38 जना र कुचिकारतर्फ 8 जना, केशकतर्फ 7 जना, सूचिकारतर्फ 6 जना, चर्मकर्मीतर्फ 2 जना र मालीपदका लागि 1 जनाको माग गरिएको छ। दस्तावेज फारम भदौ 30 गतेदेखि असोज 28 गतेसम्म बुझाउनु पर्ने भएका छन्। भोटेकोशीको हिमबाड़ीले सड़कसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सड़क खण्ड पुनः जोड़िएको छ। बाढ़ीले तहस नहस बनाएको सड़क सञ्जाल तादी खोलाले थापेको अवरोधले हटाउँदै नेपाली सेनाले 72 घण्टाको रनिङ टाइममा बेली ब्रिज निर्माण गरेर रसुवाको लाइफ लाइन पुनः सञ्चालनमा ल्याएको छ। तादी खोलामाथि पुल बनेपछि गल्छीदेखि देवीघाट, त्रिशुली हुँदै मैलुङ, चापुरवेशी र रसुवागढ़ीसम्मको सड़क सम्पर्क पुनर्स्थापित भएको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण भीम पहिरोले बाढ़ीतर्फ जाने सड़क र पुलमा क्षति पुर्याएपछि उत्तरी रसुवाको बाहिरी जिल्ला संघको स्थल रूपमा स्थलगत सम्पर्क प्रभावित भएको थियो। सड़क सम्पर्क टुट्दा स्थानीयवासीको आवागमन नै ठप्प भएको थियो। ताजी खोलामाथि पुल निर्माणपछि रसुवातर्फको आवागमन र राहत पुनर्स्थापनाको कामलाई पनि ठूलो राहत पुगेको छ। एलम्बु खबरमा अब विदेशको खबर। चीनको एक बन्दरगाहमा रोकिराखिएको विदेशी ध्वजवाहक कार्गी जहाजमा आग लागि हुँदा कम्तीमा 20 जनाको मृत्यु भएको र 5 जना बेपत्ता भएको चीनीय संचार माध्यमले जनाएको छ। पूर्वी समुद्री केन्द्र छिङदाओमा सामान बोके सामान लोड गर्ने स्थानमा रहेको कार्गी जहाजमा आग लागि हुँदा कम्तीमा 20 जनाको मृत्यु भएको चीनको राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ। सीसीटीभीका अनुसार जहाजमा चालक दलका सदस्य सहित 42 जना कर्मचारी रहेको थियो। आग लागिपछि 70 जनालाई सकुशल उद्धार गरिएको छ भने 5 जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। हेलम्बु खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलका लीग चरणका खेलहरू सकिएका छन्। लीग चरणका खेलहरू सकिएसँगै अन्नपूर्ण स्पाइकर्स किङले पाँच खेलमा चार जीत सहित फाइनलमा प्रवेश गरेको छ र कर्णाली शिवराज र काठमाडौँ रेड्सले भने प्ले अफमा खेल्ने भएको छ। लीग चरणको अन्तिम खेलमा काठमाडौँ रेड्सले खप्तड फल्कन्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेको कबड हलमा भएको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा काठमाडौँ रेड्सले खप्तड फाल्कन्सलाई 3-2 को सेटमा पराजित गरेको छ र काठमाडौँले खप्तडलाई 19-25, 25-18, 20-25, 25-19 र 15-13 पराजित गरेको छ र दोस्रो चौथो र पाँचौं सेटमा जीत दर्ता गर्दै काठमाडौँले लगातार चौथो जीत दर्ता गरेको छ। पहिलो सेट र दोस्रो सेट जितेको खप्तडले भने तेस्रो सेट जितेको खप्तड भने प्रतियोगिताको जित विहीन बनेर पहिलो सिजनको एनभीएलमा सकिएको छ। चारवटा खेल सकिदासम्म सोझो सेटमा पराजित भएको खप्तड फल्कन्सले पाँचौं खेलमा आएर 2 सेट जित्यो तर खेल भने जित्न सकेन। प्रतियोगिताको पुच्छरमा 1 अंक लिएर खप्तडले यो सिजनलाई विदाई गरेको छ र बिहिबार पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स र किङ्सले सगरमाथा स्मार्सलाई 3-1 को सेटमा पराजित गरेको छ। दोस्रो खेलमा कर्णाली शिवराजले मधेस वारियर्सलाई 3-1 को सेटमा पराजित गरेको छ। पहिलो सिजनको एनभीएलमा 6 वटा टोली प्रतिस्पर्धा गरिएको थियो, अब उपाधि दौड़मा भने 3 वटा टोली मात्रै बाँकी छ, जसमा उत्कृष्ट शुरूआत गरेको सगरमाथा स्मार्स, 1 जीत मात्र दर्ता गरेको मधेस वारियर्स र जीतविहीन बनेको खप्तड फाल्कन्सले लीग चरणबाट आफ्नो यात्रा सकेका छन् र अन्नपूर्ण स्पाइकर्स किङ नेपाल भलिबल लीग एनभीएलको पहिलो सिजनको फाइनल पुग्ने टोली पनि बनेको छ। नेपाली खेलाड़ी र मंगोलियन खेलाड़ीको राम्रो संयोजन देखिएको यस टोली पहिलो खेल पश्चात कम ब्याक सहित फाइनलमा यात्रा तयार गर्ने भएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनपटक। अनि ट्र्यापमा पारी असुलिएको 27 लाख रामेछाप युवती कारागार चलान, आज कुसले औसी बुबाको मुख हेर्ने दिन। प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदै नेपाली कांग्रेसले महाधिवेशन साथै प्रदेशका निर्वाचन समितिका संयोजक तोकियो। सशस्त्र प्रहरी बलमा 666 जनाको लागि भर्ना खुल्यो, जवानमा मात्रै 604 जनाको माग, चीनमा कार्गी जहाजमा आग लागि हुँदा 20 जनाको मृत्यु। र अन्नपूर्ण फाइनल खेल्ने प्ले अफमा काठमाडौँ र कर्णाली जीतविहीन बन्यो खप्तड। बिहान 9 बजेको समाचार सक्यो। अर्घ समाचारका साथमा मध्याह 12 बजे उपस्थित हुने नै छौ। यति इन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्स चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चो। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sangha Suguri Nagarpalika 5 Sindhu Paso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sangha Suguri Nagarpalika 5 Sindhu Paso.
4: वहीने के पार वही मित्र ये तुम साले अलगोरु जाए अल बादेर कोता सम्मो को यात्रा है मित्र
5: मित्र छस्सल लारा बने पतिरा जाऊँ मने रा इने को आमिता
6: ये अम्मा हो शांगले बोलो बने पाने पुगनो पाने विशेष काम जे क्या चाहिए
5: अब किन उन्होंने मेरा भाई टाइम मात्रा लगाया रा बहनो नहीं अब सुट पॉइंट सिलाउन बने पतिर चाहिँ लागे है म
4: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बने पानी जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
5: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
7: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाइ पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाइ पनि गरिन्छ
8: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
7: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
9: 9849913 27
10: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
11: हाम्रा सेवाहरू
10: स्टेसनरीका सम्पूर्ण सामानहरू
11: फोटोकपी प्रिन्ट
10: कलर प्रिन्ट
11: पीवीसी आईडी कार्ड
10: सबै प्रकारका खेलकुद सामग्रीहरू
11: सबै तहको तथा विभिन्न पुस्तकहरू
10: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
11: ट्रफी
10: मायाको चिनो
11: मेडल
10: फ्रेम
11: जर्सी सेटहरू तथा प्रिन्ट
10: सब्लिमेसन प्रिन्ट
11: जर्सी प्रिन्ट
10: कस्टमाइज कप प्रिन्ट
11: मेडल फोटो प्रिन्ट
10: प्रोप्राइटर
11: प्रकाश श्रेष्ठ
10: सेवा स्टेसनरी एन्ड सप्लायर्स
11: कन्ट्याक्ट नम्बर 9841924274
12: LMBFM

0: El Ambu Break Time.
1: ओइ सुमा, सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
2: हो र? होइन होला त्यस्तो त.
3: सोइता, तिनीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
1: केही भएन मिस,
3: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
4: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे.
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन. अहिले त घर चलाउन साह्रै गाह्रो भयो. विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी.
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर. जाने नै भए बुझेर मात्र जाऊ.
7: खै के गर्ने गर्ने दिदी.
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ. यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
9: New Arulikku Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalchok. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugance. New Arulikku Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalchok. Email: hotel arulikku @gmail.com. Contact: 011-620-326-960-982293. New Arulikku Hotel and Restaurant Private Limited, Chautara Shankar Subali Nagarpalika 5, Sindhupalchok.
10: बाबा, मलाई आज स्कुल जाने मन छैन. आज जाँदिन नि है.
11: लो, किन नि? के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन.
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ.
11: ए, कुरा त्यस्तो पो. ल हेर, म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
12: नमस्ते. कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
12: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
10: हस् म्याडम.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
13: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर. तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु. न घर परिवारले न समाजले मलाई स्वीकार्छ. यही आश्रय मेरो जीवन हो. सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सराका लागि टाढा भए.
14: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे. झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए. अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति. जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी.
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
20: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
19: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
20: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
19: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
20: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: तपाईँ अहिले हेलम्बु FM 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: wait just a minute. We will return back. Return back.
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौ,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
13: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
12: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
13: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
12: ए हो र बाबु?
13: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
12: ए
13: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
12: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
14: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.

time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
0: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान

0: शिक्षाको डिजिटल संसार बनाऊ, सुशिक्षित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: तपाईं अहिले हेलो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: नमस्कार। हिलम्ब एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हिलम्ब खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हिलम्ब खबरका मुख्य शीर्षकहरूबाट। गणेश्वर महादेव मन्दिर परिसरमा बिहानदेखि नै प्रीति भक्ताको घुइँचो। भोटेको सिबाडी प्रभावित क्षेत्रमा रसुवामा हैजा विरूद्धको खोप अभियान शुरू। भक्तपुरमा ग्यास कालोबजारी गर्ने दुईजना पक्राउ। ब्याङ्क एटमा राखिएको 60 सिलिण्डर वितरण। सोलखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर बन्यो 15 मिटर अग्रो कृत्रिम ताल। चीनमा कारगिल जहाजमा आग लागि हुँदा 20 जनाको मृत्यु। र अन्नपूर्ण फाइनलमा खेल्ने प्लेअफमा काठमाडौँ र कर्णाली जितविहीन बन्यो खप्तड। लम्बु खबरको शुरूमा स्थानीय खबर। सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारी रकम असुलीको आरोपमा पक्राउ परेकी रामेछापकी युवती कारागारमा चलान भएकी छिन्। उच्च अदालत उच्च तहका सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारी 27 लाख रकम असुलीको आरोपमा रामेछाप घर भएकी 32 वर्षीय कुसुम गुभाजु कारागारमा चलान भएको हो। गत साउन 27 गते पक्राउ परेकी गुभाजुलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले बुधबार पूर्वपक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि प्रहरीले उनलाई कारागारमा चलान गरेको छ। गुभाजुले एक सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारेर अपराधिक लाभ लिएको आरोप छ। पटक पटक रकम माग्दै नदिए फसाउने धम्की दिएको भन्दै ती कर्मचारीले जिल्ला प्रहरी परिसर भद्रकालीमा अपराधिक लाभ र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसरमा उजुरी दिएको थियो। हेलम्बु खबरमा राष्ट्रिय खबर। काठमाडौँ उपत्यकाको प्रवर्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानदेखि नै पितृ भक्ताको घुइँचो लागेको छ। आज कुसे औंसी अर्थात बुबाको मुख हेर्ने दिन भएकाले पितृ भक्ताको यहाँ भीड़ लाग्ने गरिन्छ। दिवांगत पिताप्रति श्रद्धा व्यक्त गर्ने त्यस तथा त्यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश र घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशे औसी भनिएको छ र विशेष गरी यसलाई कुशलाई भगवान विष्णुको स्वरूपमा पनि मानिन्छ। कुशे औसीको रूपमा अवसरमा आज बिहानदेखि गोकर्णेश्वर उत्तर गया पितृतीर्थ धाममा दिवांगत पिताप्रति श्रद्धा व्यक्त गर्दै तर्पण आमन्न र पिण्डदान गर्ने पितृ भक्तहरूको घुइँचो लागेको छ। धार्मिक मान्यता अनुसार भाद्रपद कृष्ण औसीका दिन गोकर्णेश्वरमा श्रद्धा र तर्पण गर्दा 21 पुस्तसम्मका पितृले मुक्ति पाउने गरिन्छ र बौद्ध धर्म गुरू अयतमान लामाको अनुसार बौद्ध धर्मावलम्बी पनि बुबाको निधन भएको 1 वर्षभित्र गोकर्णेश्वरमा पुगेर श्रद्धा र पूजा आज गर्ने र त्यसपछि भोज खाने परम्परा छ। यस दिन गोकर्णेश्वर महादेवको दर्शन गरेमा दिवांगत बुबाको प्रतीकात्मक दर्शन भएको समेत मानिन्छ। भाद्र कृष्ण औंसीलाई गोकर्णेश्वरमा लाग्ने मेलाका कारण यसलाई गोकर्णे औंसी पनि भनिन्छ। धार्मिक मान्यता अनुसार पशुपतिनाथमा श्री यन्त्र र गोकर्णेश्वरमा बाल यन्त्र रहेकाले पशुपतिनाथको दर्शन गर्नाले पनि गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने हुन्छ। बाढ़ीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै जिल्लामा आजदेखि हैजा विरूद्धको खोप अभियान शुरू गरिएको छ। नौकुण्ड गाउँपालिका बाहेक जिल्लाका 4 वटा गाउँपालिकामा यो अभियान 1 हप्तासम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य प्रमुख निर्धोज मगरले जानकारी दिनुभएको हो। उहाँको अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्वयंसेविका समेतको सहयोगमा स्वास्थ्य कर्मीहरूले आज खोप लगाउने कार्य शुरू गरिएको छ। अभियान अन्तर्गत लक्षित 4 पालिका मन्त्रीका 1 वर्ष माथिका सबै उमेर समूहका नागरिकलाई हैजा विरूद्धको खोप लगाइँदैछ। तर हाल ज्वरो आएका र पोखरा लागिरहेका बिरामीलाई भने यो खोप लगाइने छैन। उनीहरू निको भएपछि मात्र खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको हो। यसै गरी बाढ़ी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा स्वास्थ्य तथा राहत वितरणमा खोटिएका सुरक्षा कर्मी स्वास्थ्य कर्मी र कर्मचारीहरूलाई हैजाको खोपका साथै टिटान्स र ट्यानस र डिप्थोरिया विरूद्धको खोप पनि लगाइने व्यवस्था मिलाएको छ। दूषित पानी र प्रतिकूल वातावरणका कारण हैजा जस्ता जघन्य रोग फैलिन सक्ने उच्च जोखिम रहने भएकाले यो पूर्व तयारी सर्वकदम चालिएको छ। भक्तपुरको मध्यपुर थिमी स्थित मध्यपुर ब्याङ्कवेटमा राखिएको 60 ग्यास सिलिण्डर जफत गरेर सर्वसाधारणलाई वितरण गरिएको छ। प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको नेतृत्वमा बिहिबार साँझ गरेको अनुगमनमा 30 सिलिण्डर जफत गरी सर्वसाधारणलाई वितरण गरिएको छ। ब्याङ्कवेट संचालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले आफूले चितवनमा पुगेर बिहिबार मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अवरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको बताएका छन्। जिल्ला प्रहरीले यस ग्यास कालोबजारी गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ। भक्तपुरको नगरपालिका 2 इटाछेबाट 14 सागर ग्यास सिलिण्डर, 41 वर्षीय राजेश कर्मचारी र सूर्य विनायक नगरपालिका 3 ब्राह्मण नगर स्थित सर्लाही जनरल स्टोरका संचालक 25 वर्षीय उमेश शाहलाई पक्राउ गरेको हो। शाहले प्रति सिलिण्डर 2800 बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो र निजको पसलबाट 75 हिमाल ग्यासको सिलिण्डर जफत गरिएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका स्थित गुधेल क्षेत्रमा बहने हुङ्गा हङ्कु खोलामा ठूलो पहिरो खसेर 15 मिटर अग्लो कृत्रिम ताल ड्याम बनेको छ। पहिरोले तालको बहाव वा पूर्ण रूपमा थुनेपछि तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम सृजना भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई उद्धृत गर्दै आज बिहान 8:40 बजे पहिरो खसेर थुनिएको जनाएको छ र बिहानदेखि सोही स्थानमा निरन्तर थप पहिरो खसिरहेकाले तालको आकार झन बढ़दै गएको छ। उक्त कृत्रिम ताल जुनसुकै बेला फुटेर तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुन सक्ने भएकाले महाशाखाले विशेष सतर्कता अपनाउन चेतावनी समेत जारी गरिएको छ। चीनको एक बन्दरगाहमा रोकी राखिएको विदेशी ध्वज वाहक कार्य जहाजमा आग लागि हुँदा कम्तीमा 20 जनाको मृत्यु भएको र 5 जना बेपत्ता भएको चीनीय संचार माध्यमले जनाएको छ। पूर्वी समुद्री केन्द्र सिदाङओमा सामान लोड गर्ने स्थानमा रहेको कार्य जहाजमा आग लागि हुँदा कम्तीमा 20 जनाको मृत्यु भएको चीनको राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ। खेल खबरमा नेपाल भलिबल लीग एनभीएलको लीग चरणका खेलहरू सकिएका छन्। लीग चरणको खेलहरू सकिएसँगै अन्नपूर्ण स्पाइकर्स किङ्सले 5 खेलमा 4 जीत सहित फाइनल प्रवेश गरेको छ र यसै गरी कर्णाली शिवराज र काठमाडौँ रेड्सले भने प्ले अफमा खेल्नेछ। लीग चरणको अन्तिम खेल काठमाडौँमा रेड्सले कप्तान फल्कान्सलाई पराजित गरिएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौ। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहानदेखि पितृ भक्तको घुइचो। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा रसुवामा हैजाको विरूद्ध खोप अभियान शुरू। भक्तपुरमा ग्यास कालोबजारी गर्ने 2 पक्राउ। ब्याङ्केटमा राखिएको 60 सिलिण्डर वितरण। सोलुखुम्बुको हङ्गा खोलामा पहिरो खसेर बन्यो 15 मिटर अग्लो कृत्रिम ताल। चीनमा कार्गिल जहाजमा आग लागि 20 जनाको मृत्यु। र अन्नपूर्ण फाइनलमा खेल्ने प्ले अफमा काठमाडौँ र कर्णाली र जीतविहीन बन्यो खप्तड। मध्याह 12 बजेको समाचार सक्यो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: किन आँखा मिचेकुमिचे गरेको?
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: Elambu FM 89.6 MHz.

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

0: We live in a world filled with...
1: के भयो?
2: म कोही कोहीसँग बोलेको छु।
3: म पनि

चोरे रहिन्छ फुट

Elambu FM 89.6 MHz.

0: Ilimbu FM 89.6 megahertz.
1: आज पनि फेरि आवेर भयो ए ला पछि मेरो बुढी बुढी भन्दै रहेछ ओ डार्लिङ आई लव लव आई लव यु माई सातो पुच्छ फ्लाइ आफ्टर सी यु ला

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849913727।
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक।
0: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
6: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
6: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
6: मायाको चिनो,
0: मेडल,
6: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
6: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
6: कस्टमाइज कप प्रिन्ट,
0: मेडल फोटो प्रिन्ट,
6: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
6: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
0: कन्ट्याक्ट नम्बर 9841924274।
7: बा
8: हजुर बुहारी,
7: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
8: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9849340667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
9: New Arniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arniko Hotel and Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email: hotelarniko@gmail.com. Contact 011-620-326-9860-982293. New Arniko Hotel and Restaurant Private Limited, Chautara Sagar Sugari Nagar Palika 5, Sindhupalcho.
10: Ladies and gentlemen, you are listening to Ilumbu FM 89.6 MHz.
11: 89.6 MHz.

0: Wait just a minute. We will return back.
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
3: एभा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: हेर्नु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5764 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै। के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9841-057-105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफएम 89.6 मेगाहर्ज।

0: अरुणी होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर चुक गढी नगरपालिका 5 सिन्धुपाल्चोक रुम विथ एसी हट एण्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एण्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिली एण्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिसफेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणी होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर चुक गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणी @gmail.com contract 011-620-326-960-982293 New Aruniko Hotel and Restaurant Private Limited Chautara Sagar Sugari Nagar Palika 5 Sindhupalso
1: ओइले के पार ओ मित्र ये दुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
2: मित्र लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
3: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849927
7: बा
8: हजुर बुहारी
7: ग्रिल मेसिन फर्निचरका मेसिन ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो

0: just a minute. We will return back. Return back.
1: वहीले के पारो ए मित्र, यो दुम्सले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849213727।
6: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
7: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
6: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
8: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
6: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
9: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
6: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त।

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
6: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
5: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ अहिले हेलोम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: ओइ सुन न,
2: भन न,
1: हामी सँगै भएको नि यत्रो टाइम भइसक्यो। आई थिङ्क अब हामी बिहा गर्नुपर्छ होला।
2: बिहा गर्छु मात्रै भनेर हुन्छ? न केही जागिर छ, न केही काम गर्छौ, घरमा पनि लडेर माग्ने कुरा आइरहेछ। तिमीले यस्तै पारा हो भने मैले पनि केही सोच्नु पर्ने हुन्छ।
1: कति गीत गरेर आयो क्या, काम खोजिरहेको छु त।
2: काम मात्रै खोज्दै बस्छ, कस्तो झर्केर बोलेको। म गएको,
1: एकछिन बस्छ न। अरे

0: खै त सिङ्गर भाइ अहिलेसम्म आएन।
1: सो सरी यार गाइस, ट्राफिक जाममा पर्यो नि।
2: गीत लेख्यौ त तिमीले हिजो?
1: लेखि नि, गीत मात्रै होइन मैले त भिडियोकै आइडिया बोकेर आएको छु। आई होप सबलाई मनपर्छ। टाइम छ नि होइन सुन्नलाई?
3: ल गाइस, इमेजिन एउटा सुन्दर गाउँ छ हिमालय हिमालको काखमा, र एक दिन त्यही गाउँको साँगुरो गोरेटो हुँदै म आफ्नै सुरमा हलिरहेको छु।
0: आफै बसेर हुन्छ त?
1: नाइस पोइन्ट। त्यसो भए तिनजना केटाहरू हुन्छन्,

0: Wait just a minute. We will return back. Return back.
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सेवा बुक स्टोर 4-5 सिन्धुपाल्चोक।
8: हाम्रा सेवाहरू:
9: स्टेशनरीका सम्पूर्ण सामानहरू,
8: फोटोकपी प्रिन्ट,
9: कलर प्रिन्ट,
8: पीवीसी आईडी कार्ड,
9: सबै प्रकारका खेलकुद सामग्रीहरू,
8: सबै तहको तथा विभिन्न पुस्तकहरू,
9: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
8: ट्रफी,
9: मायाको चिनो,
8: मेडल,
9: फ्रेम,
8: जर्सी सेटहरू तथा प्रिन्ट,
9: सब्लिमेसन प्रिन्ट,
8: जर्सी प्रिन्ट,
9: कस्टमाइज्ड कप प्रिन्ट,
8: मेटल फोटो प्रिन्ट,
9: प्रोप्राइटर
8: प्रकाश श्रेष्ठ,
9: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
8: कन्ट्याक्ट नम्बर 9841924274।
10: किन आँखा मिचेको मिचे गरेको
11: हेर्न? अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
10: धेरै समय मोबाइल चलाइसी क्या हो?
11: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
10: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
11: ए त्यसो भए जोगिन के गर्ने त?
10: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
11: बुझे।
10: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
12: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
3: लम्बु एफएम 89.6 मेगाहर्ज।

Yeah.

coño, sí.

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

सागरजीलाई खोज्नु भएको हो। सागरजी त एक्सिडेन्ट भएर अहिले उहाँ यो संसारमै हुनुहुन्न। आफूले आफूलाई सम्मान गर्दा

0: 89.6 megahertz.
1: Megahertz.
2: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्मबा एफएम 89.6 मेगाहर्ज।
3: मम्मी म दरखान जानुपर्ने भयो।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। जलवायुको संकटको असरबारे नेपाली राष्ट्रिय संघको महासभामा जानकारी गराउने। भोटेकोशी बाढ़ीमा अहिलेसम्म 1385 जनाको शव भेटियो। राहुल आयोगले औल्याएको अतिक्रमित जग्गा सरकारको नाममा कायम गर्ने निर्णय। उपत्यकामा ग्यास अभाव, आपूर्ति र वितरणको निगरानी गर्न कमाण्ड पोस्ट घोडा। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्ष तीजको तयारी। फिलिपिन्समा फेरीमा आग लागि 5 जनाको मृत्यु, 86 जना बेपत्ता। र एसएससी प्रिमियर कप फाइनलमा नेपाल इतिहास दोहोर्याउने लक्ष्यमा। लम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखाको गौरी शंकर गाउँपालिकाले रसुवा बाढ़ी सहित विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित पालिकाका 11 जनालाई राहत उपलब्ध गराउने भएको छ। गौरी शंकर गाउँपालिकाले रसुवा बाढ़ी प्रभावित सहित विभिन्न प्राकृतिक प्रकोपमा परि मृत्यु भएका र बेपत्ता भएका 11 जनाको परिवारलाई प्रति परिवार 1,50,000 का दरले राहत दिने निर्णय गरिएको हो। गाउँ कार्यपालिकाको बिहिबार बसेको बैठकले रसुवा बाढ़ीमा परि बेपत्ता भएका 8, हिम पहिरोमा परिमृत्यु भएका 2 र पालिकाभित्रै पहिरोमा परिमृत्यु भएका 1 गरी 11 जनाको परिवारलाई राहत दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनु भएको हो। उहाँको अनुसार गाउँपालिकाले पाकिस्तानको ब्रोडपिक हिम पहिरोमा परिमृत्यु भएका किलिम्पेम्बा शेर्पा र यलोङ बेस क्याम्पमा हिम पहिरोमा परिमृत्यु भएका पदम तामाङ तथा गौरीशंकर 8 टासिनामा आएको हिम पहिरोमा परिमृत्यु भएका चस्मान तामाङको परिवारले पनि 1.5 लाख रूपियाँ दिने निर्णय गरिएको हो। भदौ 10 गते रसुवाको भोडेको सीमा आएको बाढ़ीमा परि गौरीशंकर गाउँपालिकाको मात्रै 8 जना अझै पनि बेपत्ता रहेका छन्। लम्बो खबरमा अब राष्ट्रिय खबर। नेपालले न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको 79 महासभामा जलवायु संकटकोबाट नेपालमा परेको असरको बारेमा जानकारी गराउने भएको छ। शुक्रबार आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्र संघको महासभामा विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा जघन्य नघन्य भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई पूर्वक महासभामा उठाइने जानकारी गराएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले 24 सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पनि सचिव भट्टराईले जानकारी गराउनु भएको छ। उहाँले नेपालमा गत वर्ष भएको जेएनजे आन्दोलन र त्यसपछि सफल निर्वाचन तथा वर्तमान सरकारका प्राथमिकताहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न यो महत्वपूर्ण भ्रमण महत्वपूर्ण हुने अवसरका रूपमा लिनुभएको पनि उल्लेख गरेका छन्। महासभामा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले गरेको अपूरणीय क्षतिको स्मरण गराउँदै नेपाल जलवायु संकटको अति अग्रपंक्तिमा रहेको पुष्टि भएको उल्लेख गरिने पनि बताउनु भएको छ। फण्ड फर रिपोर्टिङ टु लस एण्ड ड्यामेज लगायतका निकायहरूबाट तत्काल उचित क्षतिपूर्ति तथा सहायता पाउनुपर्ने जलवायु न्यायको माग समेत गरिने सचिव राईले जानकारी गराउनु भएको हो। जलवायु उत्थानशील पूर्वाधार, स्मार्ट कृषि र सरकार बालकको क्षमता विकासका लागि विकसित देशहरू सँग सहज र सहुलियतपूर्ण जलवायु वित्तीय र प्रविधि हस्तान्तरणको अपील गरिने समेत मन्त्रालयले जनाएको छ। भदौ 10 गते रसुवाको भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222 जना, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70, तनहुमा 38 जनाको शव फेला
परेको छ। काठमाडौँमा उपचारको क्रममा दुईजनाको ज्यान गइसकेको छ भने प्राधिकरणको अनुसार अझै पनि 5,130 जना सम्पर्कविहीन छन्। बाढ़ीमा परेर 337 जना घाइते भएका छन् भने 261 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,676 जनाको उद्धार गरिएको छ। अहिले नुवाकोटको होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेकोशी बाढ़ीमा आज 17 दिन खोज उद्धार तथा राहतको काम पनि भइरहेको प्राधिकरणले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी र सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052ले औल्याएको सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरिएको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरिएको थियो। उक्त प्रतिवेदनको आधारमा सरकारी र सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा भएको जग्गामा घुसाएको भनी उल्लेख भएका किटहरूबाट एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय भएको हो। यसै गरी प्रतिवेदनमा पूरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका किटहरूको समेत एकमुष्ट रूपमा निर्णय गरी नेपाल सरकार सरकारी तथा सार्वजनिक रूपमा नै कायम गर्ने निर्णय भएको छ। प्रमुख नापी अधिकृत रमेश ग्यावली संयोजक रहेको समितिमा गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय दिल्ली बजारका प्रमुख, स्थानीय तहका समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृतको समेत सदस्य सचिव रहेका छन्। बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सृजना गरी कालो बजारी गर्नेहरूको बिगबिगी बढ़िरहेको छ। सर्वसाधारण उपभोक्ता ग्यास नपाएर भौतारी रहेका बेला

0: व्यवस्थापनका विषयमा समन्वय बैठक बसिएको थियो। पशुपतिनाथ मन्दिरबाट देशैभरबाट आउने श्रद्धालु भक्तजनलाई सुरक्षित व्यवस्थित र सहज रूपमा दर्शन तथा पूजा आराधना गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायका बीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी रूपमा बढ़ाउने निर्णय विषयमा छलफल गरिएको कोषका सदस्य सचिव तीर्थर श्रेष्ठले जानकारी दिनुभएको हो। यस वर्षको तीज पर्व सुरक्षित रूपमा सम्पन्न गर्न कोषले 7 उपसमिति गठन गरेर तयारी अगाडि बढ़ाएको छ। अनुगमनका क्रममा उपसमितिको संयोजक सदस्य सचिव श्रेष्ठ नै रहेका छन्। यसै गरी सुरक्षा समितिको संयोजक कोष सदस्यका संचालक परिषदका सदस्य राम सुविधर नायक, त्यसै गरी स्वयंसेवक परिचालन उपसमिति संयोजक परिषदका सदस्य केदरमान श्रेष्ठ लगायतका विभिन्न संयोजकहरूमा समिति पदस्य, समिति परिषद सदस्य लगायतका विभिन्न संगीत कुमारी राम समेत कोषले रहेको जनाएको छ। फिलम्बो खबरमा अब विदेशको खबर। फिलिपिन्समा 134 यात्रु र चालक दलका सदस्य बोकेको फेरीमा आग लागि हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने 86 जना बेपत्ता भएका छन्। घटनामा 43 जनाको उद्धार गरिएको त्यहाँका तटरक्षक बलले जनाएको छ। बुधबार मलिनबाट पलवान प्रान्तको पर्यटकीय गन्तव्य कोरोनातर्फ गइरहेको एएमबी जुन एस्टरमा आग लागि भएको थियो र तटरक्षक बलकी क्याप्टेन नोएम्बी अनुसार कोरोनाको मार्सिला गाउँबाट करिब 1.2 नाटिकल माइल र 2.2 किलोमिटर पर फेरीमा आग लागि भएको थियो। कोरियन, स्थानीय र विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्य हो यो समुद्री तट र दोस्रो विश्वयुद्धको क्रममा डुबेको पानी जहाजका भग्नावशेषका लागि परिचित समेत रहेका छन्। फिलम्बो खबरमा अब खेल खबर। खेल खबरमा नेपाल पुरूष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा रहेको छ। मलेसियामा जारी तेस्रो संस्करणको एससीसी प्रिमियर कपमा नेपालले नेपाल सामु इतिहास रच्ने मौका छ। शनिबार हुने फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स यूईलाई हराउन सके नेपाल लगातार दोस्रो पटक एक द्विवार्षिक ढाँचाको एससीसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ। नेपाल सन् 2023 घरेलु मैदान आयोजना भएको 50 ओभरको एसएससी प्रिमियर कप च्याम्पियनमा बनेको थियो। सन् 2024 आयोजना भएको प्रिमियर कपमा T20 फर्म्याटमा खेलाएको थियो। ओमानमा भएको उक्त प्रतियोगितामा नेपालले प्रदर्शन भने साधारण थियो र सेमी फाइनलमा पुगेको नेपाल 4 स्थान हासिल गरेको थियो भने यसपालिको भने शानदार पुनरागमन गर्दै नेपालले फाइनलमा स्थान बनाइसकेको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। जलवायु संकटको असरबारे नेपालले राष्ट्रिय सभाको महासभामा जानकारी गराउने। भोटेकोशी बाढीमा अहिलेसम्म 1385 जनाको मृत्यु। राहुल आयोगको औल्याएको अतिक्रमित जग्गा सरकारको नाममा कायम गर्ने निर्णय। उपत्यकामा ग्यास अभाव आपूर्ति र वितरणको निगरानी गर्न कमाण्ड पोस्ट खडा। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी भव्य रूपमा पारिँदै फिलिपिन्समा फेरीमा आग लागि 5 जनाको मृत्यु 86 जना बेपत्ता। र एसएससी प्रिमियर कप फाइनलमा नेपाल इतिहास दोहोर्याउने लक्ष्यमा। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: स्टेशनरी का सम्पूर्ण सामानहरू,
2: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
2: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
2: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
2: ट्रफी,
1: मायाको चिनो,
2: मेडल,
1: फ्रेम,
2: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
2: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
2: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
2: कन्ट्याक्ट नम्बर 9841924242।

जय मसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाई कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालम मण्डलीका एल्डर सेठ तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट

Parijá.

छ अनि त्यो उठ्यो र आफ्नो जब भिड यो देखियो तब तिनीहरू भिड भए र मानिसहरूलाई यस्तो शक्ति

बसिरहेको अवस्थामा धर्म प्रचार गरिरहेको अवस्थामा नै मानिसहरू

छ भनेर मानिसहरूले सुनेको कारणले येशु कहाँ आउने विचार गरेका थिए र त्यही क्रममा एउटा पक्षघातले पनि येशुको बारेमा सुनेको कुरा सुनेको र मानिसहरूले येशुको पछि लागिरहेको अवस्थामा भिडहरू येशुको पछि लागिरहेको अवस्थामा येशुलाई भिडले घेरा लिइरहेको अवस्थामा एकजना पक्षघातीलाई पनि चारजना मानिसहरू बोकेर ल्याएको घटना र पक्षघातीलाई बोक्नका लागि

यहाँ चाहिँ यो खाडमा पसरिरहेको एकजना पक्षघातीलाई यहाँ ल्याएको कुरा मात्रै यहाँ प्रस्तुत गरिएको छ र विश्वले तिनीहरूको विश्वास देखे भनेर र पक्षघातीले पनि यीशुको कुरा सुनिसकेपछि कस्ता कस्ता रोगहरूलाई चाहिँ यीशुले निको पार्नु भयो भूत प्रेतहरूबाट पनि छुटकारा पाए र कुष्ठ रोगीहरूले पनि झन्गाई पाए उनीहरू पनि निको भए भने पक्षघातीले पनि आफूलाई म निको छु

ल्याउनका लागि पनि पसिने तर यहाँनिर अर्को खण्डमा हामी देख्छौँ एउटा माथि छत नै उठाएर पक्षघातीलाई

कारणले गर्दा मानिसहरूले उद्धार र मुक्ति पनि पाएका छन्। त्यसकारण यो घटनामा हामी यहाँ देख्छौ एउटा पक्ष

आफ्नै अगाडि देखिसकेपछि उहाँले बोल्नु भएको पहिलो शब्द चाहिँ यहाँ के छ भन्दा छोरा साहस र

किनभने यीशुलाई मानिसहरूले परमेश्वर मुक्तिदाता भनेर उनीहरूले यीशुलाई पछ्याएको थिएन। वास्तवमा यीशु

मानिसलाई मानिसहरूले परमेश्वर भनेर चिनेका थिएन, मानिसहरूले यीशुलाई परमेश्वर भनेर पछ्याएको पनि थिएन, मानिसहरूले प्राय जसो यीशुलाई चम्याइ गर्दाको रूपमा मात्रै उनीहरूले विचार गर्दै थिए। र यीशुले तिनीहरूको विचार बुझेर भन्नुभयो, तिमीहरू किन आफ्नो हृदयमा दुष्ट विचार गर्दछौ? यीशुले यो कुरा उनीहरूको मनको कुरा बताइदिनु, उनीहरूभित्र के कुरा भइराखेको छ, के कुरा छलफल गरिरहेको छ, उनीहरूले गोप्य रूपमा गरेका कुरा यीशु प्रभुले थाहा पाउनुभयो। किनभने उहाँ सर्वज्ञानी हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ, उहाँ चाहिँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। उनीहरूले यो कुरो बुझेका थिएन, तर यीशु प्रभुले चाहिँ आफूलाई परमेश्वर नै हुनु अथवा उहाँ चाहिँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुरालाई मानिसहरूको बिच

भन्न सक्दैन, तर उहाँले यो नभनी तिम्रो पाप समाप्त भयो र यीशुले तिम्रो पाप समाप्त भयो भन्नुको अर्थ चाहिँ के हो भने मानिसको पुत्रलाई चाहिँ तिमीलाई पाप क्षमा गर्ने अधिकार छ भने तिमीहरूले जान्न सक्छ। तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो।

सँगैको लागि मात्रै यो संसारमा आउनुभयो, उहाँ चाहिँ पाप क्षमाको लागि पनि यो संसारमा, पाप क्षमाको अधिकार परमेश्वरसँग मात्रै छ भन्ने कुरा यहाँ प्रकट भएकोले यीशु चाहिँ परमेश्वर नै हुनुहुन्छ। र यदि पापीहरूले यीशुका आएर पाप क्षमा माग्छन् भने यीशुले मात्र मानिसको पाप क्षमा गर्छ। मानिस सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नुबाट चुकेका छन् र पापको ज्याला मृत्यु, र परमेश्वरको चित्तको भण्डार चाहिँ यीशु ख्रीष्टमा आनन्द जीवन। आदरणीय श्रोता, यीशु आज तपाईँको भोगको पाप हुन्छ, त्यति मात्रै होइन तपाईँलाई आनन्द जीवन, तपाईँलाई मुक्ति दिनुहुन्छ, तपाईँलाई छुटकारा दिनुहुन्छ, तपाईँलाई आनन्द जीवन दिने उहाँ परमेश्वर नै हुनुहुन्छ। आज सबैले सँगैकर्ता मात्र होइन मुक्तिदाता भनेर पनि विश्वास गर्नुपर्छ। यदि कसैलाई मुक्ति चाहिन्छ, यदि कसैलाई सँगै चाहिन्छ भने यीशु ख्रीष्टलाई विश्वास गर्नुपर्छ। जसरी पक्षघातीले विश्वास गरेर आए र उसको भोग पनि निको भयो र उसको पाप पनि समाप्त, आज एउटा मान्छेको खाँचो भने सँगाईको लागि यीशु चाहिन्छ र पाप क्षमाको लागि पनि यीशु चाहिन्छ। अब विश्व यदि हजुरहरूलाई पनि रोगले सताइराख्नु भएको छ, सताइराखेका छन् र यदि तपाईँहरूलाई पनि मुक्तिको खाँचो छ, मलाई आनन्द जीवनको चाहिन्छ।

微不了，也得帮助小孩。र चङ्गाइ पाउनुहोस् र पाप क्षमा पनि पाउनु। यदि भन्दै आजको प्रवचनको सेवालाई अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउनेछु। त्यो दिनजेलसम्म परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9855138516 र 9868553349 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हवस् त, जय मसीह।

0: प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड़ रूपियाँ भन्दा धेरै जम्मा। बाढ़ीबाट अहिलेसम्म 1386 जनाको मृत्यु। 5000 अझै सम्पर्कविहीन। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला।
1: केस 25 देखिएको छ, कलेरा चाहिँ छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि गर्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले।
0: बाढ़ी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै। बाढ़ी पीड़ितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम।
2: किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा
0: 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न कांग्रेस इतर पक्षको माग। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्त। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 वटा मेसिनको तीव्र प्रयोग।
3: 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने। औपचारिक उद्घाटन भने सेप्टेम्बर 19।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: भोटेकोसीको विनाशकारी बारीले निम्ताएको संकटमा र राहत वितरणको क्रममा पनि राजनीतिको हुनु दुःखद कुरो हो। यस्तो बेलामा दलहरूले राजनैतिक दूरी बिर्सिएर सबैले सबैलाई सहयोग गरेर मानवीयताको प्रदर्शन गर्न भावी सन्ततिलाई समेत सिकाउनु पर्ने अवस्था देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
5: भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जोखिम समेत देखिन थालेको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडा पखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै 25 जनामा झाडा पखाला देखिएको बताउनुभयो।
1: झाडा पखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ देखिएको छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलियन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले, जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ। यो सबै क्षेत्रले होलिस्टिक रूपमा सोच्नुपर्ने हुन्छ, नट ओन्ली कन्स्ट्रक्सनको मात्रै कुरा नभएर अरू हिसाबमा पनि हुन्छ।
5: डाक्टर देवकोटाका अनुसार विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा बाढ़ी प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको हो। बाढ़ीपछि विस्थापित नागरिकको ठूलो संख्या

0: होल्डिङ सेन्टरमा रहँदा सरसफाई, स्वच्छ खानेपानी, शौचालय तथा खाद्य सुरक्षाको व्यवस्थापन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। अहिले 25 जनामा झाडापखाला देखिनु संख्या ठूलो नभए पनि अस्थायी शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने जोखिम देखिएको स्वास्थ्यविदहरूको भनाई छ। डाक्टरहरूले विशेष गरी बिरामीको उपचारसँगै खानेपानीको नियमित परीक्षण, सरसफाई, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा उद्धारपछि होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षालाई लिएर सरकारले थप सतर्कता अपनाउनु पर्ने देखिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा महिला, बालबालिका तथा जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्प डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले पीड़ितको सुरक्षा र आवश्यक सहयोगका लागि होल्डिङ सेन्टरमै हेल्प डेस्कको व्यवस्थापन गर्न निर्देशन दिएको समितिकी सभापति आकृति अवस्थीले जानकारी दिनुभयो।
1: महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गर्न जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रय स्थलमा सम्पर्क व्यक्ति तथा हेल्प डेस्कको व्यवस्था, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ।
0: सभापति अवस्थीले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै पीड़ितलाई रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा प्रलोभन, दबाव तथा झूठा आश्वासन दिने जोखिम रहेको बताउनुभयो। यसैबीच भोटेकोशी बाढ़ीको 17 दिन अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको थियो। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाण्डुमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढ़ीमा परेर घाइते भएका मध्ये 261 जना उपचारपछि डिस्चार्ज भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई जानकारी दिनुभयो।
2: अहिलेसम्म हाम्रो मानवीय क्षति 1386 तथ्याङ्क छ। त्यसरी सम्पर्कविहीन चाहिँ करिब 5000 नै हुनुहुन्छ। अझै पनि उद्धार गरिएको संख्या चाहिँ 13702 रहेको छ। अहिले हामीले विभिन्न 19 अस्पतालहरूमा चाहिँ अझै पनि घाइतेहरू उपचाररत हुनुहुन्छ। त्यसमा 266 जना चाहिँ डिस्चार्ज भइसक्नु भएको छ भने 338 जना चाहिँ उपचारमा आउनु भएको थियो अहिलेसम्म।
0: अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। गत भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रूपियाँ जम्मा भएको छ। भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,68,23,55,25 रूपियाँ मौजत रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिन प्रयोग गरिएको छ। आज 8 दिन पनि पूर्ण रूपमा यातायात सञ्चालन हुन नसकेपछि तीव्र गतिका रूपमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
3: अब ट्र्याक खोलिसकेपछि त्यसलाई चाहिँ ग्राभलिङ गरेर अब यो महिनाभित्र यादी लोडहरू, अत्यावश्यक अब ग्यास त्यस्तै गरी इन्धनका गाडीहरू लगायतका सवारी साधनहरू चलाउन मिल्ने गरी काम भइरहेको छ। र अब अहिले त्यहाँ चाहिँ प्राविधिक टोलले अब त्यो मेसिनहरू पनि अब 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: सड़क छिटो सञ्चालनमा ल्याउने 15 जना प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 निरन्तर काम भइरहेको छ। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र किचल्लो उत्सर्गमा पुगेका बेला पार्टीका 25 नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले कांग्रेसलाई एकबद्धता बनाउन शुक्रबार नेतृत्वको ध्यान आकर्षण गराएका हुन्। महालक्ष्मी उपाध्याय डिना, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही लगायत 25 नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकेलेको चिन्ता व्यक्त गर्नुभएको हो। नेताहरूले 15 महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न पार्टीका दुवै पक्षबीच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न माग गरेका छन्।
4: हामी यहाँका अब अग्नि यहाँ भनिहाल्नुभयो 14 महाधिवेशनमा केन्द्रीय कार्य समितिमा रहेका सहमहामन्त्रीज्यू जिन्नाको संयोजकत्वमा अनि हाम्रो मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री, वर्तमान मुख्यमन्त्री, हामी सबैको भनाइकन सम्पूर्ण पार्टीलाई मिलाएर लाने अझै पनि अन्तिम कोसिस गरौं भनेर हामीले पार्टी सभापति गगन थापालाई आमन्त्रण गरेका थियौँ र उहाँ आउनुभयो र हामीले के कुरा राख्यौँ भने जुन पहिला एकताका 8 विधेय 5 विधेयको छलफल भएको थियो त्यही बमोजिम नै अगाडि गयौं भने यसले चाहिँ पार्टीलाई मजबुत गर्छ। अहिलेको परिवेशमा पार्टीलाई टुक्र्याएर जानु हुँदैन।
0: 70 गजेन्द्र नारायण सिंह अस्पतालले 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको हो। देव र झासहित स्टाफ नर्स दय मनिषा कुमारी शाह र सजन चौधरी, कासा रेणु ठाकुर र स्वीपर कृष्ण महतलाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको प्रसूति व्यथा लागेकी एक महिलाले सड़क पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले कर्मचारीहरू हटाएको हो। बाढ़ीले सार्वजनिक यातायात क्षेत्रमा पारेको प्रभावका विषयमा क्षतिको मूल्यांकन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा आज गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 दिनभित्र आवश्यक राय सुझाव सहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्नेछन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा आयोजना हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने भएका छन्। सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियन गेम्समा नेपालबाट 135 खेलाड़ी सहित 211 सदस्यीय टोली सहभागी हुने भएको हो। यसअघि नेपालबाट 22 खेलमा 137 खेलाड़ी सहभागी हुने तय थियो तर ब्रेकिङ डान्स र उसुका एक एक खेलाड़ी घटेका छन्। 20 एसियन गेम्स अन्तर्गत बास्केटबल खेलको प्रतिस्पर्धा हिजोबाट शुरू भइसकेको छ भने औपचारिक उद्घाटन सेप्टेम्बर 19 हुनेछ।
5: बेली ब्रिजको प्रयोगमा हतार नगरी पालै पालो गर्न आग्रह।
6: पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडलतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ।
5: रसुवामा हैजा नलाग्ने खोप लगाइँदै विशेष श्रृंखला मिलिजुली नेपाली। फेरि विनाशकारी बाढ़ीको जोखिम कति, विज्ञ संघको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
7: साझा खबरमा अब मिलिजुली नेपाली। रसुवा र नुवाकोट जिल्लाका बाढ़ी प्रभावित क्षेत्रमा हैजा लाग्न नदिने खोप लगाउने काम भइरहेको छ। तपाईँले यो खोप लगाउनु भएको छ कि छैन? छैन भने आफूलाई पाइक पर्ने खोप केन्द्रमा गएर हैजा रोग विरूद्धको खोप लगाउनु है। जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरध्वज घरती मगर:
11: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 केन्द्र होल्डिङ सेन्टरमा शुरू भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि सम्भावित यसको आउटब्रेक हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारी जन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु एकदमै महत्वपूर्ण छ। 1 माथिका सम्पूर्ण जनसंख्यालाई चाहिँ हैजा विरुद्ध खोप दिइनेछ। 1 माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनतालाई गर्भवती, सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप लिन मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। यदि खोप पनि यो धनुसङ्कार विरुद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 पछाडि फेरि हामीले 6 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुगुदा विरुद्धको खोप पनि प्रदान गर्नेछौँ।
7: हैजा, टीटी, दादुरा, रुबेला खोप लगाउने दिन र समय चाहिँ स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका वा वडाका जनप्रतिनिधिसँग बुझ्न सक्नुहुन्छ। तपाईँ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 1 बस्नुहुन्छ। वडा कार्यालयले अहिले बाढ़ी प्रभावितको परिचय खुल्ने कार्ड बनाइरहेको छ। हामीले वडा अध्यक्ष लेनिन रंजितलाई यो कार्ड कसले बनाउन पाउँछन् र किन बनाउन जरूरी छ भनेर सोधेका छौं।
12: 3 प्रकारको परिचय पत्र हामीहरूले बनायौं, एउटा रातो, निलो र पहेँलो। रातो चाहिँ हामीहरूले जसको घर पूर्ण या आंशिक रूपमा क्षति भएको छ हामीले त्यो वर्गलाई रातो कार्ड बनायौं। अनधिकृत रूपमा अरूले चाहिँ भूकम्पमा जस्तै दावी नगरोस् भन्ने हिसाबमा रातो कार्ड बनायौं। निलो कार्ड पनि लगभग लाखौं रुपियाँ लगानी गरेर जसले व्यवसाय गरिरहेका छन् उहाँहरू पनि पीड़ित नै हो, उहाँहरू पनि सुविधामा वञ्चित नहोस् भनेर त्यो वर्गीकरण चाहिँ निलो कार्ड चाहिँ हामीले उहाँहरूलाई त्यसरी दियौं। र अर्को बनायौं पहेँलो कार्ड, जसले कोठा भाडामा लिएर बसिरहेका छन् उहाँहरू पनि त पीड़ितै हो, उहाँहरूलाई पनि राहतका नगरपालिकाले सामग्री दिनुपर्छ भनेर उहाँहरूले चाहिँ पहेँलो कार्ड बनायौं। कार्ड बनाउन वडा कार्यालयमा आउनु पर्यो। हामीले चाहिँ त्यहाँ जसका घर क्षति भएका छन् उहाँहरूको हामीहरूसँग नाम छ, अनि जसका पसल जसले नगरपालिकामा दर्ता गरेर लगानी गरेर बसेका छन् उहाँहरूको पनि रेकर्ड हामीसँग त छ, तैपनि त्यसलाई भेरिफिकेसनको लागि हामीले सूचना निकालेर उहाँहरूलाई वडा कार्यालयमा आएर तपाईँहरूले आफ्नो घरबेटीको नाम र आफ्नो पसलको नाम या व्यापार गरेको फर्मको नाम र व्यक्तिको नाम टिपाइदिनु भनेर हामीले सूचना आह्वान गर्यो। त्यो अन्तर्गतको उहाँहरूको नाम आयो र कोठामा भाँडामा बस्नेहरूलाई पनि तपाईँहरूको घर भेटीको हो उहाँहरूको आइडेन्टिटी सहित तपाईँहरूले चाहिँ नाम टिपाउनु भनेर भनेको छौँ। यो क्रम चाहिँ जारी नै छ, फोनबाट सम्पर्क आउनुहुन्छ। हामीले यो नामावली सामाजिक सञ्जालमा पनि प्रकाशित गर्छौँ। मेरो नम्बर 9852164001, अनि यसमा फोन गर्यो भने सबै कुरा थाहा पाउन सक्नुहुन्छ र वाट्सएप गर्नुहुन्छ भने 9800106023।
7: तपाईँको वडाले पनि यस्तै कार्ड बनाइरहेको हुन सक्छ। आफ्नो वडा वा पालिकामा बुझ्नुहोस् है, अनि छरछिमेकलाई पनि भन्नुहोस्। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले यो पुल प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ।
6: 5 दिन हिजो 21 सम्पन्न गरे हौ। यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको लम्बाई 190 फिट छ र चौडाई 5.5 मिटर रहेको छ। यसको चाहिँ भारवहन क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, त्यसमा चाहिँ 3 वटा गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। वान वे टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन यो। ठुलो गाडीहरू चाहिँ टु वे चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनु पर्छ। र यसमा चाहिँ डायमा ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति कलहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गर्दातिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडवेको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
7: पुलबाट ओहोर दोहोर गर्ने पैदल यात्रुले विशेष ख्याल गर्न, हतार नगर्न र पालै पालो आउजाउ गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई।
5: रसुवाको भोटेकोसी बारीपछि फेरि हिमनदी फुट्ने सम्भावना कति होला? त्यसको जोखिम र सावधानी।
13: करिब 14 हिमनदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ।
5: विज्ञ संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीपछि अहिले पनि विभिन्न हिम नदीहरू फुट्ने जोखिम उत्तिकै छन्। त्योसँगै विभिन्न स्थानका साना नदी तथा खोलाहरूमा पहिरोका कारण थुनिने र बाढ़ीको उच्च जोखिम रहेको छ। के फेरि ठूलो बाढ़ीको जोखिम छ? कुन स्थानमा कस्तो जोखिम होला? हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
13: अहिले पछिल्लो चिन्तर्फबाट हामीलाई प्राप्त प्रतिवेदनमा के देखेको छ भने करिब 14 हिम नदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ। हिमतालहरू यस्तै विस्फोट हुन सक्छ, त्यसकारणले जोखिम चाहिँ अब यो 100 वर्ष आउँदैन भन्नुभन्दा पनि जलवायु परिवर्तनको कारण समेत राखेर हेर्दाखेरि हामीले यस्तो घटना फेरि छुट्टै बेहोर्न पनि पर्न सक्छ, अथवा 100 वा 200, 400 वर्ष नआउनु पनि सक्छ। त्यसकारण त्यो यकिन गर्न सक्ने विषय चाहिँ छैन। तर हामीले भन्न सक्ने विषय अहिलेको अवस्थामा के हो भने जुन किसिमको तापमानमा आएको वृद्धि र जलवायु परिवर्तनको प्रभाव छ, यो हेर्दै गर्दाखेरि चाहिँ यस्ता घटनाहरू फेरि पनि घट्छन्, छिट्टै पनि घट्न सक्छ।
7: मोरङको कट्नु खोलाको अवस्था चाहिँ के छ? यो प्रश्न चाहिँ खड्का होम र विक्रम भण्डारीज्यूको तर्फबाट, उहाँहरू एकदमै धेरै चिन्तित हुनुहुन्छ भनेर प्रदीप पराजुलीले लेख्नु भएको छ।
13: अहिले यतिखेर मनसुन त्यस्तो धेरै सक्रिय छैन, वाइड स्प्रेड रेन भन्छौँ हामी, फराकिलो क्षेत्रमा धेरै भारी वर्षाका घटनाहरू भइरहेका छैनन्। तर आकल झुकल कहीँ 81-2 घण्टाको लागि ठूलो पानी पर्ने घटनाहरू चाहिँ हामी देखिरहेका छौँ पछिल्लो 2-3 दिनदेखि। अब त्यस कारणले गर्दाखेरि त्यस्तो घटनाहरूमा मुख्यत त्यो जहाँ पानी परिरहेको छ त्यहाँनिर चाहिँ केही समय बाढी आउन चाहिँ सक्छ। तर अब उहाँले भनेको खोला पनि सानै खोला हो, त्यस कारणले यदि पानी परिरहेको छ, गड्याङ गुडुङ गरेको छ भनेदेखि त्यो क्षेत्रमा चाहिँ तत्कालको लागि 1-2 घण्टाको लागि कुनै बाढी खोला बढ्ने चाहिँ हुन सक्छ। तर अब निरन्तर पानी झरी र ठूलो बाढीको सम्भावना चाहिँ छैन।
7: माधव ढकालको कमेन्ट चाहिँ मर्स्याङ्गदी नदीको अवस्था चाहिँ के छ भनेर सोध्नु भएको छ।
13: मर्स्याङ्गदी नदी यतिखेर सतर्कता तहभन्दा तल छ पछिल्लो 4 दिनदेखि, र अब मर्स्याङ्गदी नदीले अर्को 3 दिन पनि सतर्कताभन्दा माथि जाने गरी बाढी उत्पन्न हुने अवस्था त्यहाँ चाहिँ छैन। यहाँको प्रश्नमा यदि हिमाली क्षेत्र पनि छ, हिमतालहरू पनि छन् र त्यस्तो जोखिमको कुरा गर्नुभएको हो भने अब मर्स्याङदीमा मात्रै होइन समग्र हिमाली क्षेत्रमा हिम पहिरो र हिमताल विस्फोटकाको सम्भावना अब बिस्तारै घटेर गएको छ। तापक्रममा उल्लेखनीय गिरावट आएको छ पछिल्लो एक दुई हप्तादेखि र बिस्तारै तापक्रम घट्दै जाँदाखेरि हिमाली क्षेत्र बिस्तारै स्थिर हुँदै जान्छ र फेरि हिउँदको समयमा सामान्यतया यस्ता हिमताल विस्फोट वा हिम पहिरोबाट सिर्जने बाढ़ीको सम्भावना अत्यन्तै कम हुन्छ। त्यसकारणले कम्तीमा पनि आउँदो मार्च महिना भन्छौ हामी, आउँदो चैत वैशाख भन्दा अगाडि हामी सुरक्षित रहन सक्छौ भन्न सक्छौ तुलनात्मक रूपमा। तर फेरि पनि अर्को मनसून शुरू हुँदै गर्दाखेरि यस किसिमको जोखिम भने कायम नै छ।
14: अर्को तेज पोखरेलजीको प्रश्न छ, सोलो खुम्बुको हुङ्गा खोलालाई पहिरोले थुनेर ताल बनेकोले दूधकोशी आसपास क्षेत्रमा जोखिम बढ़ेको भन्ने खबर छ भन्नुहोस्।
13: आज एक बिहानै हामीले त्यो खबर सूचना आयो, आउन साथ हामीले त्यहाँ स्थित पालिका र प्रहरीसँग समन्वय गर्यौं र स्थलगत अवलोकनकै भिडियो पनि प्राप्त गर्यौं। त्यो हेर्दाखेरि त्यति ठूलो पहिरो र त्यति ठूलो मात्रामा पानी जम्मा भएको देखिएन र तल्लो क्षेत्रमा प्रभावित हुन सक्ने त्यस्तो ठूलो सामाजिक अथवा बस्ती अथवा अन्य संरचना पनि त्यति धेरै देखिएन। त्यस कारणले गर्दाखेरि यसबाट सामान्य जोखिम छ, सतर्क चाहिँ भइराखौं भनेर हामीले सूचना जारी गर्यौं। त्यसको केही बेर पछाडि नै त्यो भरिन गयो र पानी खुलेको छ, अहिले जोखिम चाहिँ छैन।
14: पर्वतको अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला र दार्चुलाको चौलानी नदी मा चाहिँ नदी थुनियो, यहाँले त्यो सूचना पनि जारी गर्नुभएको थियो होइन। यो क्रम चाहिँ अब जस्तो हिम नदीसँग जोडिएको कुरा छुट्टी भयो होइन, पहिरोले जुन नदी थुनिने क्रम छ, नेपालको कुन कुन क्षेत्र चाहिँ अलिक बढी जोखिममा छन्?
13: अब त्यसको ठ्याक्कै जहाँसम्म अहिले पछिल्लो समयको पहिरो ससेप्टेबिलिटी म्याप, ल्यान्डस्लाइड ससेप्टेबिलिटी म्याप भन्छौ, त्यो एउटा प्रकोप नक्साङ्कन भनेर बुझौं, त्यो हेर्दाखेरि चाहिँ नेपालको त्यो पहिरो जान सक्ने क्षेत्र भनेर पहाड़ी क्षेत्रमा समग्र क्षेत्रहरू देखिन्छ। त्यस कारणले गर्दाखेरि कहाँ बढ़ी छ कहाँ कम छ भन्ने कुराको अर्को एउटा पाटो चाहिँ हामीले विगतमा कहाँ कहाँ उल्लेख्य पहिरो क्षेत्रहरू एक्टिभ क्षेत्रहरू देखेका छौं ती क्षेत्रहरू मान्न सकिन्छ। अर्कोतर्फ हाम्रो विकासले तीव्रता दिँदै गर्दाखेरि मुगली नारायणगढ सडक खण्ड कृष्णवीर जस्ता क्षेत्रहरू होइन जुन पहिरोले परिचित छन् ती क्षेत्रहरू, त्यस्तो क्षेत्रहरू हरेक जिल्लाहरूमा छन् र त्यहाँको आम मानिसलाई ती जिल्लाहरूको पहिरोग्रस्त क्षेत्रहरूको बारेमा जानकारी छ। ती क्षेत्रहरू पहिलो प्राथमिकतामा परिहाले जोखिमका दृष्टिकोणले, र पछिल्लो समय पहाड़ी क्षेत्रमा निरन्तर वर्षा निरन्तर विकासका अव्यवस्थित प्रयासहरू होइन भइराख्दाखेरि यसको चाहिँ ठ्याक्कै यो डाइनामिक भन्छौँ हामी गतिशील छ। पहिरो क्षेत्रहरू पनि पहिला जोखिम नभएका क्षेत्रहरूमा पहिरो गइराखेको अवस्था छ। त्यस कारणले अहिले सरस्वती भन्दाखेरि चाहिँ नेपालको मुख्यत उच्च हिमाली पहाड़ी र तराईको क्षेत्र छ, के अरे चुरेको क्षेत्र छ, यी समग्र क्षेत्र चाहिँ पहिरोको जोखिममा छन्। अब बढ़ी जोखिममा भएको क्षेत्रहरू चाहिँ अब केन्द्रीय नेपालकै उदाहरण दिएर हेर्दाखेरि अहिले मुगली नारायणगढ सडक खण्ड कृष्णवीरको क्षेत्र दामनको क्षेत्रहरू होइन यस्ता क्षेत्रहरू चाहिँ हामी परिचित छन्। त्यो बाहेक जति पनि महत्वपूर्ण राजमार्गहरू छन् मुख्यत मेची राजमार्ग कोशी राजमार्ग बीपी राजमार्ग होइन त्यस्तै गरेर त्रिभुवन राजपथ हुँदै अब पश्चिमतर्फका पहाड़ी राजमार्गहरूका क्षेत्रहरू अलि बढी पहिरोको जोखिममा देखिन्छ।
14: अब हामीले जोखिमलाई घटाउन सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
13: अब यो चाहिँ सबैभन्दा महत्वपूर्ण र पेचिलो प्रश्न हो। अब जोखिम भन्ने बित्तिकै त्यसमा बहुआयामिक पक्ष जोडिएर आउँछ। अब पहिलो कुरा हाम्रो बसोबास, हाम्रा विकास निर्माणका प्रयासहरू, यी समग्र विषयहरूलाई हामीले एक निमेषमा त्यहाँबाट विस्थापित गर्न सक्ने अवस्था छैन। त्यस कारणले एकातर्फ एक्सपोजर अथवा सम्मुखता, हामी जहाँ जोखिम छ त्यसको नजिक बसिरहेका छौँ। सुरक्षित ठाउँमै घर रहेछ भने पनि हाम्रा कृषिका लागि हाम्रो जीवनयापनका लागि हामी जोखिममुक्त क्षेत्रहरूमा आवागमन आवतजावत गरिराख्नुपर्छ। त्यस कारणले यो यथार्थमा हामीले फेरि पनि ख्याल गर्नुपर्ने विषय चाहिँ के हो भन्दाखेरि हामी सकेसम्म स्थायी रूपमा बसोबास गर्ने हाम्रो घर सुरक्षित ठाउँमा हुनु पर्यो र हामी जोखिममुक्त क्षेत्रमा छौं भने पनि अब हामीले भविष्यमा आफ्नो बस्ती अथवा आफ्नो घरलाई सुरक्षित स्थानमा सार्नको लागि अब सोच्नु पर्यो।
5: प्रधानमन्त्री राहत कोषमा कुल 13,23,00,00,00 रूपियाँ भन्दा धेरै जम्मा भएको छ। बाढ़ीबाट अहिलेसम्म 1,386 जनाको मृत्यु भएको छ भने 5,000 भन्दा बढ़ी अझै सम्पर्कविहीन छन्। बाढ़ी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै गएको छ। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला देखिएको छ। बाढ़ी पीड़ितलाई प्रलोभन दबाव र झुट्टा आश्वासन दिने जोखिम बढ़ेको भन्दै चिन्ता व्यक्त गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्ता अवस्थामा बस्न कांग्रेस इतर पक्षले माग गरेको छ। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्तमा परेका छन्। कृष्णवीर क्षेत्रमा नयाँ ट्रयाक खोल्न 10 वटा मेसिनको तीव्र रूपमा प्रयोग गरिएको छ र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका लागि 135 खेलाड़ी सहभागी हुने भएका छन्। खेलको औपचारिक उद्घाटन भने सेप्टेम्बर 19 हुने भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

बार भाद्र कृष्ण पक्ष प्रतिपदा तिथि इस्वी सन् 2026 सेप्टेम्बर 12 तारीख नेपाल सम्बत 1146 आज बिहान सूर्योदय 5:48 को समयमा हुँदैछ भने सूर्यअस्त भने साँझ ठिक 6:11 को समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट जलवायु संकटको असरबारे नेपालले राष्ट्रिय संघको महासभामा जानकारी गराउने, सिंहदरबारमा प्रधानमन्त्री र उद्योगी बीच 2 घण्टा छलफल, आरोप लाग्दैमा व्यवसायी नथुन्ने प्रतिबद्धता, राहुल आयोगले औल्याएको अतिक्रमित जग्गा सरकारको नाममा कायम गर्ने निर्णय, चिलिमी जलविद्युत आयोजनाको सुरुङसम्म पहुँच, मार्ग निर्माणतामा सफलता, बाढ़ी प्रभावित महिला र बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन, उपत्यकामा ग्यास अभाव, आपूर्ति र वितरणको निगरानी गर्न कमाण्ड पोस्ट घोडा, र नेपाल भलिबल लीग काठमाडौँलाई पराजित गर्दै कर्णाली शिवराज फाइनलमा, आज कर्णाली शिवराज र अन्नपूर्ण 4 बजे भिड्दै। साझा खबरको शुरूमा स्थानीय खबर। रामेछापमा मालवाहक गाड़ी दुर्घटना हुँदा दोलखाका 1 जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। मन्थली नगरपालिका 1 स्थित विटार पार्कमा मालवाहक गाड़ी सड़कबाट करिब 250 मिटर तल खस्दा दोलखाको भीमेश्वर नगरपालिका 3 का 28 वर्ष सञ्जीत तामाङको मृत्यु भएको हो। हिजो साँझ करिब 7:45 बजे रामेछापबाट मन्थलीतर्फ गरेको BP001026/49 नम्बरको मालवाहक गाड़ी अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटना लगत्तै उद्धार गरी मन्थली अस्पतालमा पुर्याएका तामाङलाई चिकित्सकले राति करिब 9 बजे राति मृत घोषणा गरिएको रामेछाप प्रहरीले जनाएको छ। दुर्घटनामा गाड़ी चालक 30 वर्षीय प्रदीप लामा घाइते भएका छन् र उनको ढाडमा सामान्य चोट लागेको र मन्थली अस्पतालमा उपचार भइरहेको छ। दोलखाको गौरी शंकर गाउँपालिकाले रसुवा बाढ़ी सहित विभिन्न प्रकृतिका प्रकोपबाट प्रभावित पालिकाका 11 जनालाई राहत उपलब्ध गराउने भएको छ। गौरी शंकर गाउँपालिकाले रसुवा बाढ़ी प्रभावित सहित विभिन्न प्रकृतिका प्राकृतिक प्रकोपमा परे मृत्यु तथा बेपत्ता भएका 11 जनाको परिवारलाई प्रति परिवार 1,50,000 का दरले राहत दिने निर्णय गरिएको हो। गाउँ कार्यपालिकाको बिहिबार बसेको बैठकले रसुवा बाढ़ीमा परि बेपत्ता भएका 8, हिम पहिरोमा परि मृत्यु भएका 2 र पालिकाभित्रै पहिरोमा परि मृत्यु भएका 1 जना गरी 11 जनाको परिवारलाई राहत दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभएको हो। वहाँको अनुसार गाउँपालिकाले पाकिस्तानको ब्रोडपिक हिम पहिरोमा परि मृत्यु भएका किलिम्पेम्बा शेर्पा र येलोङ बेस क्याम्प हिम पहिरोमा परि मृत्यु भएका पदम तामाङ तथा गौरी शंकर 9 टासिनामा आएको पहिरोमा परि मृत्यु भएका चम्चा मान तामाङको परिवारलाई पनि 1.5 लाख रूपियाँ राहत दिने निर्णय गरिएको हो। भदौ 10 गते रसुवाको भटिकोसीमा आएको बाढ़ीमा परि गौरी शंकर गाउँपालिका 6 जना अझै बेपत्ता रहेका छन्। साझा खबरमा अब राष्ट्रिय खबर। नेपालले न्यूयोर्कमा हुने राष्ट्रिय संघको 79 महासभामा जलवायु संकटबाट नेपालमा परेको असरका बारेमा जानकारी गराउने बताएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्र संघको महासभामा विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक महासभामा उठाइने जानकारी गराउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले 24 सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव राईले बताउनु भएको छ। वहाँले नेपालमा गत वर्ष भएको जेएनजी आन्दोलन र त्यसपछिको सफलता निर्वाचन र वर्तमान सरकारका प्राथमिकताहरूमा अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न यो भ्रमण महत्वपूर्ण अवसर हुने समेत उल्लेख गरेका छन्। महासभामा रसुवामा आएको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले गरेको अपूरणीय क्षतिको स्मरण गराउँदै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको पुष्टि भएको उल्लेख गर्दै वहाँले बताएको छ।

नमस्कार, हेरम्बा एफएम र रेडियो जुगलबाट एकै साथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल भदौ 26 गते शनिबार, भाद्र कृष्ण पक्ष, भदौ 28 गते शनिबार